0: sip on your extreme energy drink.
1: Finally, Nepal puyong hami.
2: Dad, Nepal smells different.
1: It's home.
3: Wow.
1: Buwan, doge.
3: Bhagya mani bhai baba.
1: Ghar ko rang naya ho ra.
3: Timi yahi huda gareko.
1: 12 barsa ekdam naya jastai cha. Samay badlincha, zindagi badlincha. Tara maya ra ghar ko rang rahirahancha. Berger Weathercoat Long Life. यसको पिउ र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ बर्ज पेन्ट रंग रहिरहन्छ
4: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो
5: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी का गर्ने भन्ने निदो गर्नु पर्यो नि
4: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
5: हैन ठाउँ अलि फराकिलो भएको पाउना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
4: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेस्तरी स्वादिलो छ
5: ल त्यसो भए त बुक गरिहाल्नुस् फेरि अहिले अर्कोले बुक गर्ला नि
4: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रूमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
6: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98-513-55-928 विजिट www.landmarknepal.com
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
9: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापन दाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
10: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ

0: नमस्कार तथा शुभ प्रभात। बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 28 गते बुधबार, सन् 2026 अक्टोबर 14 तारीक असोज शुक्ल पक्ष चतुर्दशी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। परदेशको अधिकार माग्दै मुख्यमन्त्रीहरू फेरि एकजुट, एजेण्डा कार्यान्वयनमा नआएपछि विराटनगरमा नयाँ सहकारीको खोजी। पोखरामा अपरेशन 365 मार्फत एक वर्षमा झण्डै 900 मोटरसाइकलमाथि कार्यवाही, मोडिफाई गर्ने ग्यारेजलाई समेत कार्यवाही गरिने। पोखरा महानगरका मासु पसलमा अनुगमन, विगतको तुलनामा पसल केही व्यवस्थित देखिए पनि कानूनी प्रक्रिया र मापदण्ड पालनामा समस्या। गण्डकीका 21 पालिकामा भइरहेको वृत्त मार्ग निर्देशन कार्यक्रमबारे छलफल, कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य। अन्तर्राष्ट्रिय खबरतर्फ, भारतमा विरोध प्रदर्शनको क्रममा विपक्षी नेताहरू हिरासतमा, कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, एक किशोरी सहित चारजनाको मृत्यु। र खेल खबरमा, आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखलामा ओमानलाई 113 रनले हराउँदै नेपालको लगातार दोस्रो जित।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
4: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-0329-29, 98028-59321, 061-581-71।

अब समाचार विस्तारमा सुन्नुहोस्। नवरात्रको चौथो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्दशी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि रहेको छ। आध्यात्मिक, अधिभौतिक र अधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ। नव दुर्गा मध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकाले यो नामकरण भएको हो। कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने भन्ने विभिन्न पुराणमा उल्लेख रहिआएको छ। गण्डकी प्रदेशमा लैंगिक उत्तरदायी बजेटको प्रत्यक्ष लाभको प्रतिशत शुरूमा 65 देखि 66 प्रतिशतसम्म रहेकोमा पछिल्लो तीन आर्थिक वर्षमा घटेर 30 देखि 34 प्रतिशतको हारारीमा सीमित भएको छ। प्रदेश सरकारको नीति, योजना र सार्वजनिक खर्चमा लैंगिक समावेशी बजेटको यो भारी गिरावटले गम्भीर प्रश्न उब्जाएको छ। संसदीय पत्रकार मंच गण्डकीले यूएनडीपी संसद सहयोग परियोजनासँगको सहकार्यमा मंगलबार पोखरामा गरेको सार्वजनिक सुनवाईमा बजेटको वर्तमान अवस्था, संसदभित्रको विभेद र कार्यान्वयनका चुनौतीमाथि गहन समीक्षा गरिएको छ। कार्यक्रममा पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले बजेट निर्माणको कोडिङमा देखिएको त्रुटि र प्रत्यक्ष लाभको प्रतिशत घट्नु चिन्ताको विषय भएको बताउनुभयो। उहाँले भन्नुभयो, शुरूको वर्षहरूमा 60 देखि 65 प्रतिशतसम्म प्रत्यक्ष लाभ लैंगिक उत्तरदायी बजेट भनेर आएकोमा पछिल्लो तीन आर्थिक वर्षमा त्यो घटेर 30 देखि 34 प्रतिशतमा सीमित भएको छ। उहाँले बजेटलाई प्रभावकारी बनाउन अनुसन्धानमा आधारित बजेट निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। सामाजिक विकास तथा कृषि समितिका सभापति दयन्ती रूचालले प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक सांसदविद बजेट विनियोजनको विभेद हुने गरेको स्वीकार गर्नुभएको छ। यस्तै अनुत्पादक समेत घट्नुलाई आफूहरूले गम्भीर रूपमा लिएको उहाँको भनाइ थियो। उहाँले यो छलफलमा उठेका सबै सवाललाई प्रदेशसभाको बैठक र विषयगत समितिमा उठाउने प्रतिबद्धता जनाउनुभयो। प्रदेशसभा सदस्य नन्दकला नेपालीले संसद र सरकारलाई बलियो बनाउन सरकारवालाहरू सशक्त हुनुपर्ने बताउँदै आफूहरूले संसदमा नीति तथा कार्यक्रम निर्माणदेखि दफावार छलफलमा महिला, दलित, अपाङ्गता र सीमान्तकृत समुदायको पक्षमा निरन्तर आवाज उठाइरहेको बताउनुभयो। कार्यक्रममा मानवाधिकारका लागि एकल महिला समूह गण्डकीकी अध्यक्ष जुना केसीले नजिकको सरकार आएपछि बजेट अझै लैंगिक उत्तरदायी हुनुपर्नेमा त्यस्तो नभएको बताउनुभयो। दलित महिला संघकी तनुजा परियारले प्रदेश सरकारले दलित महिला र एकल महिलाका लागि बजेट छुटाए पनि त्यो प्रभावकारी रूपमा कार्यान्वयन नभएको गुनासो गर्नुभयो। मानवाधिकारका लागि एकल महिला समूह गण्डकीकी अध्यक्ष विष्णु श्रेष्ठले बजेट विनियोजन गर्दा ग्रासरूट तहका एकल महिलाको रोजगारी, जीविकोपार्जन र क्षमता विकासलाई विशेष ध्यान दिनुपर्ने माग गर्नुभयो। कोपिला नेपालकी कार्यकारी निर्देशक बीना सिलवालले नागरिकताको पहिचान, महिलाहरूको सुरक्षित वासस्थान र कानूनी प्रक्रिया देखिएका जटिलता हटाउन संसदले कानून संशोधन गर्नुपर्ने बताउनुभयो। द्वन्द पीड़ितको तर्फबाट बोल्दै दूतराज अधिकारीले द्वन्द पीड़ित महिला, एकल महिला र घाइतेहरूका लागि छुट्टै पहिचान योग्य बजेट तथा विभिन्न समूहमा भएका सम्झौता पूर्ण कार्यान्वयन गर्न माग गर्नुभयो। पत्रकार दुर्गा राणा मगरले लैंगिक उत्तरदायी बजेट निर्माणको क्रममा कर्मचारी तहमा अझै पनि पर्याप्त ज्ञान र प्राविधिक स्पष्टताको अभाव रहेको औल्याउनुभयो। अध्यक्ष भानु पराजुलीले बजेट विनियोजन गर्दा महिला लक्षित कार्यक्रममा मात्र सीमित नभई समग्र विकासका नीतिहरूमा लैंगिक समानतालाई जोड्नुपर्ने बताउनुभयो। दलित महिला संघ गण्डकीकी अध्यक्ष सुमित्रा गायकले कृषि र उद्यमशीलतामा भूमिहीन तथा सीमान्तकृत महिलाहरूलाई अझै अवसरबाट वञ्चित रहेको बताउँदै उनीहरूको आर्थिक सशक्तिकरणका लागि विशेष क्षमता अभिवृद्धि कार्यक्रम ल्याउन माग गर्नुभयो। पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डाक्टर भीमनाथ बरालले बजेट नीति मैत्री भन्दा पनि नेता मैत्री हुने प्रवृत्तिको अन्त्य गरिनुपर्ने बताउनुभयो। सयपत्री समाज कास्कीका गिरिधारी सुवेदीले बजेटको विनियोजन र कार्यान्वयनको तहमा ठूला चुनौतीहरू रहेकाले पूर्व बजेट छलफलमा नै नागरिक समाज
को बलियो हस्तक्षेप आवश्यक रहेको बताउनु भएको छ। नेपाल खुला विश्वविद्यालयका प्राध्यापक शुक्रराज सुवेदीले बजेट निर्माणमा लैंगिक उत्तरदायी सूचकहरूको कार्यान्वयनको पक्ष शून्य प्राय रहेको टिप्पणी गर्नुभएको, गण्डकीमा लैंगिक बजेट घट्दै सांसद बिच्ने विभेद आजको समाधान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। दशैं नजिकिँदै गर्दा बजारमा मासु किन्नेको चहल पहल बढ़ेको छ। दशैं तिहारमा मासुका परिकार खाने चलनका कारण खसी, बोका, कुखुरा र माछाको माग समेत बढ़दै गएको छ। बजारमा उपभोक्तालाई आकर्षित गर्न मासु पसलमा मासु र माछा चिटचिटाई राखेर सजाएर राखिएका छन्। बाहिरबाट हेर्दा सफा र आकर्षक देखिने पसलमा पुग्दा जो कोहीलाई पनि मासु किनौं कुनौं लाग्न सक्छ, तर पसलको बाहिरी सजावट र आकर्षक देखिने मासुको पछाडि सरसफाईको कमजोर अवस्था लुकेको भेटिएको छ। उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर पोखरा महानगरपालिकाले मंगलबार पोखराका फ्रेश हाउसमा अनुगमन गरेको छ। अनुगमनको क्रममा पसलमा मिलाएर राखिएका मासु र माछा हेर्दा ताजा र सफा देखिए पनि मासु काट्ने ठाउँ, प्रयोग गरिने औजार र वरपरको वातावरण भने त्यति सफा नभएको भेटिएको छ। कतिपय ठाउँमा काट्ने स्थान फोहोर देखिने, माछाबाट दुर्गन्ध आउने र मासुलाई राम्रो देखाउन रंग लगाइएको भेटिएको पोखरा महानगरका पशु शाखा प्रमुख डाक्टर पवन पाण्डेले जानकारी दिनुभयो। बाहिरबाट आकर्षक देखाएकै आधारमा मासु स्वस्थकर र खान योग्य छ भनेर ढुक्क हुने अवस्था नरहेको उहाँले बताउनुभयो। अनुगमन टोलीले पोखराको बिरौटा, पृथ्वी चोक, सिद्धार्थ चोक क्षेत्रका फ्रेश हाउसका माछा पसलमा अनुगमन गरेको पोखरा महानगर सहकारी तथा उद्योग शाखाकी अधिकृत कल्पना बरालले जानकारी दिनुभयो। अधिकांश पसलमा सरसफाई र मासु व्यवस्थापनको समस्या देखिएको उहाँले बताउनुभयो। यसबाहेक दर्ता नवीकरण र नापतौल अनुमतिको पनि समस्या देखिएको उहाँको भनाइ छ। केही फ्रेश हाउसमा मासु आकर्षक देखाउन रंगको प्रयोग गरिएको थियो। केही मासु कागजको कार्टुन माथि राखेर कारोबार समेत गरिएको भेटिएको खबरमा उल्लेख छ। धेरैजसो फ्रेश हाउसमा काटेका मासु ठाउँमा राखिएको थियो। यसरी खुला राख्दा झिंगा, धुलो र धुवाका कारण गुणस्तरमा कमी आउने प्रमुख डाक्टर पाण्डेले बताउनुभयो। कार्टुनमाथि मासु राख्दा दुर्गन्धित हुने र धेरै दिन राख्दा स्वास्थ्यका लागि हानिकारक हुन्छ। माछा पसलमा पनि जिउँदो र मरेका माछा एकै ठाउँमा राख्नका साथै माछा राखेको पानी परिवर्तन नगर्दा दुर्गन्ध फैलिएको भेटिएको थियो। माछा काट्ने ठाउँ पनि सफा भेटिएको थिएन। यो पटक व्यवसायलाई सचेत मात्र गराएर छाडिएको प्रमुख डाक्टर पाण्डेले जानकारी दिनुभयो। फेरि पनि अनुगमनको क्रममा सोही गल्ती दोहोर्याए कानून बमोजिम कार्यवाही प्रक्रिया अघि बढ़ाइने उहाँले बताउनुभयो। हामीले प्रतिनिधिमूलक ढंगबाट मासु पसल अनुगमन गरेका थियौं, जसमा कुखुराको मासु पसलमा केही व्यवस्थित देखियो, तर अधिकांश पसलमा डेकोरेशनको समस्या देखिएको थियो। उहाँले भन्नुभयो कुनै मासु पसलमा मासुको गुणस्तरमा कमी पनि देखियो। यस्तो मासु पसलहरूलाई वार्निङ पनि दिएका छौं। उहाँहरूलाई अबका दिनमा यस्तो नगर्न र -18 डिग्री सेन्टिग्रेड तापक्रम मेन्टेन गरेर मासु राख्न हामीले वार्निङ दिएका छौं। उहाँले थप्नुभयो नागरिकको स्वास्थ्य र उपभोक्ता अधिकारमा कुनै कमी आउन नदिन महानगरले अनुगमन गरेको पोखरा महानगर पालिकाकी उपप्रमुख मंजु देवी गुरूङले बताउनुभयो। चाडपर्वको समयमा माग बढ़ी हुँदा केही सतर्कतामा ध्यान नदिने भएकाले यो अनुगमन झनै आवश्यक रहेको उहाँको भनाइ थियो। अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने उहाँले बताउनु भएको छ। सरसफाईमा ध्यान दिँदैनन् मासु पसले आजको समाधान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। प्रदेश सरकार गठनको 9 वर्ष पुग्न लाग्दा पनि मुख्यमन्त्रीहरूका एजेण्डा फेरिएका छैनन्। प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन, कानून निर्माण, वित्तीय अधिकार हस्तान्तरण र प्राकृतिक स्रोतको बाँडफाँडमा उनीहरूका असन्तुष्टि उस्तै छन्। यसअघि पोखरा र हेटौँडामा सम्मेलन गरी प्रदेशको अधिकार माग्दै साझा प्रतिबद्धता जनाएका मुख्यमन्त्रीहरू उही माग उठाउन यसपटक
विराटनगरमा एकजुट भएका छन्। पुरानै माग दोहोरिरहँदा यसपटकको सम्मेलनले प्रदेशहरूबीच सहकार्य बढ़ाएर साझा समस्या समाधानको पहल गर्ने प्रस्ताव अघि सारेको छ। 21 र 22 भदौ 2075 गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङको अगुवाईमा पहिलो पटक सातै प्रदेशका मुख्यमन्त्री एउटै मंचमा भेला भएका थिए। त्यतिबेला अधिकांश प्रदेशको नामाकरण समेत भएको थिएन। असार 2080 पोखरामा भएको अर्को भेलाले संघीय सरकार समक्ष प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन, कानून निर्माण, वित्तीय अधिकार हस्तान्तरण र प्राकृतिक स्रोतको उपयोग, बाँडफाँड लगायतका विषय समेटेर 17 बुँदे माग अघि सारेको थियो। साझा समस्याले निकास पाउन नसकेपछि विराटनगरमा मंगलबार र बुधबार जारी अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलनमा तीनै विषय फेरि उठाइएका छन्। पोखरा सम्मेलनमा कोशी बाहेक 6 प्रदेशका मुख्यमन्त्री सहभागी भएका थिए। यसपटक सुदूरपश्चिमका मुख्यमन्त्री बाहेक अन्य 6 प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका अधिकारी र प्रदेशका मुख्य न्यायाधिवक्ता सहभागी रहेका छन्। गण्डकीका मुख्यमन्त्री सूर्यनाराज पाण्डेले पोखरा सम्मेलनमा संघीय सरकार समक्ष पेश गरिएका 17 बुँदे मागमध्ये सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण सम्बन्धी विषय मात्र आंशिक रूपमा सम्बोधन भएको बताउनुभयो। प्रदेशलाई अधिकार नदिने तर काम गर्न नसकेको आरोप लगाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै वहाँले प्रदेश सरकारलाई खुट्टा बाँधेर दौड़िन लगाइएको टिप्पणी गर्नुभयो। संविधानले प्रदेशलाई जिम्मेवारी दिए पनि त्यस अनुसार अधिकार र स्रोत साधन उपलब्ध नगराइएको भन्दै पाण्डेले संघीयताको औचित्यमाथि नै प्रश्न उठाउनु भएको छ। प्रदेश सरकारले भोगिरहेको अर्को प्रमुख समस्या प्रहरी समायोजन र कर्मचारी प्रशासन हो। संविधानले प्रदेशलाई शान्ति सुरक्षा तथा विकास निर्माणको जिम्मेवारी दिए पनि आवश्यक प्रशासनिक संयन्त्र र जनशक्तिमाथि प्रदेशको नियन्त्रण स्थापित हुन नसकेको मुख्यमन्त्रीहरूको गुनासो छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले संविधानले प्रदेशलाई प्रदान गरेका प्रशासनिक अधिकार हस्तान्तरण गर्नुपर्ने बताउनुभयो। प्रदेश प्रहरी प्रशासन सम्बन्धी आवश्यक कानून निर्माणमा ढिलाइ हुँदा प्रदेश सरकार सञ्चालनमा समस्या भइरहेको उहाँको भनाइ छ। उहाँका अनुसार संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माण र विद्यमान कानून संशोधन भएकोमा ढिलाइले प्रदेशको विकास तथा सेवा प्रवाह प्रभावित भएको भनाइ छ। मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशका मन्त्रालयमा संघीय सरकारले सचिव पठाउने अभ्यासले प्रदेशको स्वायत्ततामा समस्या सिर्जना भएको बताउनुभयो। यस्तै मधेसका मुख्यमन्त्री यादवले सातै प्रदेशका मुख्यमन्त्री सदस्य रहने गरी मुख्यमन्त्री साझेदारी विकास मञ्च गठन गर्नुपर्ने प्रस्ताव समेत राख्नु भएको छ। यस्तै कोशीका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संविधान प्रदत्त अधिकारको स्पष्ट व्याख्या आवश्यक रहेको बताउनु भएको छ। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले तीनै तहका सरकारबीच अधिकार क्षेत्र स्पष्ट पार्दै सहकार्य बढ़ाउनु पर्ने बताउनुभयो। जलवायु परिवर्तन, विपद व्यवस्थापन र प्रदेशहरूबीचको आर्थिक सहकार्यलाई साझा एजेण्डा बनाउनु पर्ने उहाँको धारणा थियो। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर साईले प्रशासनिक र वित्तीय संघीयतामा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले सबैजना आफ्नो ठाउँमा जवाबदेही र जिम्मेवार हुने हो भने समाजका धेरै समस्या समाधान हुने बताउनु भएको छ। सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयन समिति कास्कीले मंगलबार आयोजना गरेको संस्थाको 33 औं सामुदायिक सन्देश बुलेटिन विमोचन तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले कानून निर्माण मात्र पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन र पालना आवश्यक रहेको बताउनुभयो। नेपालमा धेरै कानून बने पनि तिनको पालना नहुँदा विभिन्न समस्या उत्पन्न हुने गरेको उहाँको भनाइरहेको छ। सबैलाई अनुशासनमा राख्न र सही मार्गमा डोर्याउन कानून निर्माण गरिए पनि त्यसको पालनामा कमी हुने गरेको उहाँले बताउनु भएको छ। कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी दिपेन्द्र घरती छेत्रीले कानून विपरीतको गतिविधिमा संलग्न जो कोहीलाई पनि प्रहरीले कार्यवाही गर्ने बताउनुभयो। जथाभावी सवारी साधन पार्किङ गर्ने प्रहरीकै सवारी चालकलाई समेत कार्यवाही गरिएको उदाहरण दिँदै उहाँले कानून कार्यान्वयनमा कसैलाई पनि छूट नदिएको स्पष्ट पार्नुभयो। सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयन समिति कास्कीका अध्यक्ष भीम पराजुलीले 7 वटा केन्द्र मार्फत विभिन्न गतिविधि सञ्चालन गरी समाजमा जनचेतना कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो। नजिकै गरेका चाडपर्वको समयमा जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन तथा आवश्यक तयारीको विषयमा छलफल गर्ने उद्देश्यले पनि कार्यक्रम आयोजन गरिएको उहाँको भनाइ थियो। कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीण कणेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्की, पृथ्वी राजमार्ग संचालक समी कम्पनीका
अध्यक्ष एन कुमार शाही लगायतले धारणा राख्नुभएको थियो। कार्यक्रममा कास्कीका विभिन्न सामुदायिक सेवा केन्द्रले सञ्चालन गरेका सचेतनामूलक गतिविधि, अपराध नियन्त्रण, सामाजिक विकृति र विसंगति विरूद्धका कार्यक्रम समेटिएको सामुदायिक सन्देश बुलेटिनको 33 संस्करण विमोचन गरिएको थियो। अन्तर्क्रिया कार्यक्रममा सहभागी सरकारवालाले नजिकै गरेका चाडपर्वलाई लक्षित गरी शान्ति सुरक्षा प्रभावकारी बनाउनु पर्ने विषयमा जिज्ञासा, सुझाव र गुनासो समेत राखेका थिए। कार्यक्रमको सञ्चालन वरिष्ठ प्रहरी नायब निरीक्षक होत बहादुर रोकाले गर्नुभएको थियो। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्। एकैछिन छोटो विश्राम।

0: me a extreme energy drink.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9891190190।
2: पोखरामा एकमात्र ईएमबीए कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: फ्रिस्टाइल आइबियर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आइबियर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टाइल आइवियर केन्द्र, फ्रिस्टाइल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 0615404298984 4625।
5: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजीद्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802851717, 9802851717।
6: दिव्यनयन आँखा घर क्लिनिक प्राली।
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
6: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी नामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतियाबिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-9763-36-816। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
9: हाड जोड्ने, नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
9: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
9: न्युरो सर्जरी सेवा,
10: बाल रोग,
9: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
9: प्रसूति तथा स्त्री रोग,
10: छाला यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयू सेवा,
10: डिजिटल एक्सरे,
9: सिटी स्क्यान सेवा,
10: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
9: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
9: फोन 061-572-648, 572-849।
11: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
12: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
11: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
12: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
13: हेलो
14: हजुर नमस्कार
13: हेलो
14: नमस्कार काका सुन्नु भएन
13: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
14: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
13: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
14: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
13: अनि हामी कान कम सुन्नेलाई पनि
14: सुन्नु भएन
13: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
14: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
13: ए रामु हो

0: कसरी उपचार हुन्छ?
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्का अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: होम केयर सेवा, होम केयर सेवा,
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-77।
2: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत। अब बाँकी समाचार। विश्वकर्मा वैदिक प्रतिष्ठानलाई गुरूकुल भवन निर्माणका लागि पोखरा महानगरपालिका 24 बास्कोटका नरहरि गौतमले आधा रोपनी जग्गा भूमिदान गर्नुभएको छ। भूमिदान सम्बन्धी समझदारी पत्रमा मंगलबार पोखरा 15 नयाँगाउँ स्थित प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको हो। समझदारी पत्रमा प्रतिष्ठानका अध्यक्ष गणेश बहादुर विश्वकर्मा बराइली र भूमिदाता गौतमले हस्ताक्षर गर्नुभएको छ। गौतमका बुबा मोतीलाल गौतम र भाइ नारायण गौतमको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर गरिएको प्रतिष्ठानले जनाएको छ। दान स्वरूप प्राप्त पोखरा 24 बास्कोट पामे स्थित जग्गामा विश्वकर्मा वैदिक गुरूकुल निर्माण गरिनेछ। प्रतिष्ठानका अध्यक्ष गणेश बहादुर विश्वकर्मा बराइलीले वेदको अध्ययन अध्यापन र सनातनी संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको बताउनुभयो। गुरूकुल सञ्चालन गर्नुको उद्देश्य बालबालिकालाई वैदिक शिक्षा प्रदान गर्नुका साथै सनातनी परिवारलाई आफ्नो धर्म संस्कृति र परम्पराबारे जानकारी गराउनु रहेको उल्लेख रहेको छ। जेएनजी आन्दोलनपछि पोखरामा बढ़ेका अवांछित गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको अपरेशन 365 अभियान अन्तर्गत एक वर्षको अवधिमा 900 मोटरसाइकलमाथि कार्यवाही गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक एसपी नवीन कार्कीले ध्वनि प्रदूषण गर्ने अनावश्यक रूपमा मोटरसाइकल पड़काउने तथा शान्ति सुरक्षामा असर पार्ने गतिविधि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको बताउनुभयो। मंगलबार सामुदायिक सेवा प्रहरी सेवा जिल्ला समन्वयन समिति कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै एसपी कार्कीले अभियान शुरू गर्नु पर्नाको कारणबारे जानकारी दिनुभएको थियो। उहाँका अनुसार तत्कालीन बैदाम प्रहरी वृत्तका डीएसपी नवराज भट्टराई ड्यूटीमा रहेको बेला राति 9 बजेदेखि 10 बजेसम्मको समयमा हल्लनचोकमा मोटरसाइकल पड़काउँदै हिँड्ने 6 जनाको समूहले उहाँलाई घेराबन्दी गरेको घटनामा पनि अभियान शुरू गर्नुको कारण थियो। त्यति बेला रातिको समयमा मोटरसाइकल पड़काउने गतिविधिबारे सर्वसाधारणबाट समेत व्यापक गुनासो आउने गरेको उहाँले बताउनुभयो। अभियान शुरू भएको 2 दिनमै प्रहरीले करिब 250 मोटरसाइकल नियन्त्रणमा लिएको थियो। अभियानलाई निरन्तरता दिँदै हालसम्म 900 भन्दा बढ़ी मोटरसाइकल कार्यवाही गरिएको एसपी कार्कीले बताउनुभयो। निरन्तर सञ्चालन गरिएको अभियानका कारण रातिको समयमा सर्वसाधारणले शान्तिपूर्वक सुत्न सक्ने वातावरण

बनेको उहाँको भनाइरहेको छ। उहाँको अनुसार 29 जना विरूद्ध मुद्दा चलाइएपछि यस्ता गतिविधिमा केही नियन्त्रण समेत आएको छ। मोडिफाई गर्ने ग्यारेजलाई तत्कालै कार्यवाही गरिने चेतावनी दिँदै एसपी कार्कीले अभियानलाई निरन्तरता दिइने बताउनु भएको छ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले वित्त मार्ग निर्देशन कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरेको छ। मंगलबार पोखरामा आयोजित गोष्ठीमा कार्यक्रमको उपलब्धि, कार्यान्वयनका अनुभव तथा आगामी योजनाको विषयमा छलफल गरिएको हो। कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेलले वित्त मार्ग निर्देशन कार्यक्रम लैंगिक समावेशीकरण र सशक्त दृष्टिले समेत उपयुक्त रहेको बताउनुभयो। प्रदेश र स्थानीय तहबीचको नमूना अभ्यासको रूपमा कार्यक्रम अघि बढ़ेको उल्लेख गर्दै वहाँले वित्तीय परामर्श सेवा र शिक्षकको क्षमता विकास सम्बन्धी कार्यक्रमहरू फलदायी भएको बताउनु भएको छ। फ्लाइ दुवैले पोखरा दुवै उडानका लागि 2084 कार्तिक 14 गतेसम्मको लागि टिकट बुकिङ खुला गरेको छ। यसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू भएको सीधा अन्तर्राष्ट्रिय उडान नियमित रूपमा सञ्चालन हुने सम्भावना बढ़ाएको छ। फ्लाइ दुवैले असोज 7 गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरू गरेको थियो। विमानस्थलको तथ्याङ्क अनुसार असोज 7देखि 26 गतेसम्म 20 दिन मध्ये 19 दिन उडान सञ्चालन भएको छ। मौसमका कारण एक दिन उडान रोकिएको थियो। पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले टिकट बुकिङको अवधि लामो समयसम्म खुला हुनुले पर्यटन व्यवसायमा उत्साह थपेको बताउनुभयो। भविष्यसम्मका लागि टिकट उपलब्ध हुनुले उडान निरन्तरता सञ्चालन हुने आशा बढ़ाएको उहाँको भनाइ छ। श्रेष्ठले दुवैलाई अन्तर्राष्ट्रिय हवाई यात्राको महत्वपूर्ण केन्द्रको रूपमा उल्लेख गर्दै पोखरा दुवै सीधा उडानले पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय यात्रामा सकारात्मक प्रभाव पार्न सक्ने बताउनुभयो। फ्लाइ दुवैको उडानले पोखरा र दुवै बीच सीधा हवाई सम्पर्क स्थापना हुनुका साथै तेस्रो मुलुकका विभिन्न गन्तव्यमा यात्रा गर्ने यात्रुलाई दुवै हुँदै आवतजावत गर्न सहज बनाएको उहाँको भनाइ छ। फ्लाइ दुवैले 2084 कार्तिक 14 गतेसम्मको लागि बुकिङ खुला गरेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरताबारे आशा बढ़ेको छ। असोज 7 गते यता अहिलेसम्म फ्लाइ दुवैका उडान मार्फत 3113 यात्रु पोखरा आएका थिए। पोखराबाट दुवै जाने यात्रुको संख्या 1423 थियो। दुवैतर्फ गरी 4563 यात्रुको आवागमनले भएको विमानस्थलको तथ्याङ्कमा उल्लेख छ।

पोखरा महानगरपालिका 22 स्थित भुम्दी भुम्दी विकास समाजको प्रथम साधारण सभा तथा अधिवेशनबाट तारानाथ पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ। आइतबार भएको अधिवेशनले पौडेलको अध्यक्षतामा 15 सदस्यीय कार्य समिति चयन गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा रामकाजी गुरूङ, सचिवमा नरनाथ बराल, सहसचिवमा ध्रुव बराल र कोषाध्यक्षमा लक्ष्मी देवी बराल चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा वीरबहादुर गुरूङ, अप्सरा बराल, मधुप्रसाद बराल, दिनेश बराल, सूर्यप्रसाद बराल, दुर्गा प्रसाद गुरूङ, सावित्रा पौडेल, लोकबहादुर गुरूङ सर्वसम्मत चयन हुनुभएको छ। बाँकी दुई सदस्य पछि मनोनित गरिने उल्लेख रहेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले अधिवेशनको उद्घाटन गर्नुभएको थियो। पोखरा महानगरपालिका वडा नम्बर 30 स्थित खुदीमा रहेको हाम्रो गौरव बचत तथा ऋण सहकारी संस्थाले 50 करोड़ रूपियाँभन्दा बढ़ी रकम ऋण लगानी गरेको छ। संस्थाको आइतबार सम्पन्न 1900 वार्षिक साधारण सभामा सो जानकारी दिएको। संस्थाले 55,68,82,759 रूपियाँ बचत संकलन गरी 50,03,78,652 रूपियाँ ऋण प्रवाह गरेको प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश ढुङ्गानले बताउनुभयो। 2054 जना शेयर सदस्यबाट 6,11,46,500 रूपियाँ शेयर पुँजी पुगेको उहाँको भनाइ छ। संस्थाको कुल पुँजी 63 करोड़ रूपियाँ भन्दा माथि पुगेको छ। कार्यक्रममा डाइरेक्टर उपाधि हासिल गरेका शेयर सदस्यहरू रविन्द्र घिमिरे, प्रदीप अधिकारी र सुमन अधिकारीलाई सम्मान समेत गरिएको थियो।

अन्नपूर्ण गाउँपालिका साथ लाकुनमा क्युप्चे बाह्रा युवा क्लबको आयोजनामा गन्तव्य लानकुन दशैं मेला 2083 आयोजना हुने भएको छ। क्लबको 27 वार्षिक उत्सवको अवसरमा कार्तिक 6 गतेदेखि 10 गतेसम्म मेला आयोजना हुने मंगलबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। दशैं शुभकामना आदान प्रदान सहित आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मेला राखिएको क्लबका अध्यक्ष विनय गुरूङले जानकारी दिनुभयो। मेलाको मुख्य आकर्षणमा पुरूष तथा प्रौढ भलिबल प्रतियोगिता घोड़ा दौड़ रहेको अध्यक्ष गुरूङले उल्लेख गर्नुभयो। यसका साथै मेलामा सांस्कृतिक कार्यक्रम सहित रस्साकसी, भाले झिक्ने, छेलो फाल्ने, घैटो फुटाई, म्युजिकल चेयर, बेलुन फुटाई प्रतियोगिता हुन लागेको खबरमा उल्लेख रहेको छ।

0: पोखरा 18 खपौदी निवासी 55 वर्षीय ज्ञान बहादुर जलारीलाई फेवाताल संरक्षणको अभावमा दिन प्रतिदिन क्षेत्रफल घट्दै जानु र प्रदूषणले तालका माछा नै नाश हुने हुन् कि भन्ने चिन्ताले पिरोलिरहन्छ। 50 वर्षदेखि तालमा माछा मारेर जीविकोपार्जन गर्दै आएका समुदाय मुखमा मार नलाग्ने त होइन भन्ने चिन्तामा रहेका छन्। फेवातालमा सधैँ माछा मार्न पाइयोस् र भावी पुस्ताले पनि उक्त कामको निरन्तरता दिन सकुन् भन्ने उहाँ सदिच्छा राख्नुहुन्छ। पुस्तादेखि तालमा माछा मारेर जीविकोपार्जन गर्दै आएको जलारी समुदाय यति बेला पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालको संरक्षण कार्यमा मात्रै जुटेको छैन, ताल सम्बन्धी सचेतना कार्यक्रम समेत गर्दै आएको छ। तालमा आश्रित जलारी समुदायका अध्यक्ष समेत रहनुभएका ज्ञान बहादुर फेवाताल नरहे यहाँका ताल वरपर 100 जलारी परिवारको मुखमा मार नलाग्ने बताउनुहुन्छ। मंगलबार खपौदी स्थित फेवाताल किनारको जलारी समुदाय भवनमा वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फेवाताल संरक्षण एवं सौन्दर्यकरणमा सामाजिक अभियन्ताहरूको भूमिका विशेष अन्तक्रिया कार्यक्रम गरेको थियो। फेवातालमा आश्रित जलारी समुदाय, जलारी दिदीबहिनी समूह र नागरिक समाज कास्कीको समन्वयमा आयोजित अन्तक्रियामा सहभागीले दिन प्रतिदिन फेवाताल प्रदूषण हुँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए। तालको सिरानबाट उत्पत्ति भएको हर्पन र अन्य शाखा खोलाको गेग्रियानले फेवाताल पूर्ने र ताल किनारको मोहिलहरूले ताल अतिक्रमण र सिमसार क्षेत्र मास्ने काम गर्दा तालको क्षेत्रफल घट्नुका साथै तालै पूरिने क्रम बढ़ेको छ। जाल थापेर निस्केका माछा बिक्री गरेर जीवन धान्दै आएका थियौं, ताल नै नरहे हामी कहाँ जाने? जलारी दिदीबहिनीहरू आमा समूह तथा मीना जलारीले भन्नुभयो। तालबाट छोपेका माछा बिक्रीबाट परिवारको दैनिक खर्च, छोराछोरीको शिक्षामा सहयोग पुगेको थियो। तालमा माछा नै रहेनन् भने हाम्रो पुर्खौली पेसा नै गुम्छ। पछिल्लो वर्ष जालमा माछा पार्न पनि कम भइरहेको र 10 वर्ष जति भने भयो स्थानीय जातमा सहर असला र नैनी माछा देख्न पाइएको छैन, उहाँले भन्नुभयो। फेवातालमा माछा घट्दा आय समेत घटेको छ। फेवाताल किनार खपौदी बैदाम गाईघाटका दुई चार परिवार बाहेक सबै परिवार माछा मारेर बिक्री गर्दै आएका छन्। आयातित माछाकै कारण रैथाने माछा संकटमा परेको र पछिल्लो वर्ष जालमा माछा मार्ने क्रम भएपछि जलारीको पेसा बताउन स्थानीय सरकारले तालमा माछा संरक्षणमा जोड़ दिँदै आएको छ। पछिल्ला वर्षमा स्वास्थ्यप्रति मानिस सचेत हुँदा स्थानीय जातको माछा प्रयोगमा आकर्षण समेत बढ़ेको छ। प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कार्य समिति अध्यक्ष रमेश पौडेलले फेवाताल नै नासियो भने जलारी समुदायलाई मात्र नभई समग्र पोखराको पर्यटन समाप्त हुने बताउनुभयो। फेवाताल संरक्षणमा जुटेका संचारकर्मी कृष्णमणि बरालले फेवातालमा भइरहेको प्रदूषण, अतिक्रमण र सिमसार क्षेत्र मास्ने काम भएको बारे प्रस्तुति राख्नु भएको थियो। पोखरा छ कि वडा सदस्य शोभा जलारीले पुस्तैदेखि फेवातालको पानीमा आफ्नो जीवन धान्दै आएको जलारी परिवार ताल संरक्षण गर्ने कार्यमा मात्र होइन सचेतनाका कार्यक्रम लिएर टोल टोलमा पुग्नुपर्नेमा जोड़ दिनुभयो। फेवातालले धानिएको जलारी समुदाय आजको आदर्श समाज दैनिकमा ऋषिराम बरालले खबर लेख्नु भएको छ। अनुपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्। पुनः छोटो विस्तार।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क सिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061586536, मोबाइल 9856000536।

0: Sonia. Extreme energy drink.
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434032929 98028 59321 061 581 8071।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728 मोबाइल 98560-2729।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-1062।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: ओ सुरेश बिहान बिहान कता जान लागिस?
3: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार। आजको पास त उतै होला छ यार।
2: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन मेरो ब्यागमा गएर आइहालम।
4: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856048082 9461482।

पोखराबारा माटेपानी स्थित कोपिला बाल गृहको सामाजिक लेखा परीक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। कार्यक्रम उद्घाटन गर्दै वडा अध्यक्ष सन्तोष बास्तोलाले बाल गृहले अनाथ र असहाय बालबालिकाका लागि शिक्षा र पालन पोषणमा सहयोग पुर्याउँदै आएको बताउनुभयो। प्राकृतिक विपत, आगजनी, दुर्घटना र घर परिवारका समस्याले सहारा विहीन बालबालिकाको शिक्षामा यस्ता संस्थाको योगदान महत्वपूर्ण रहने उल्लेख गर्नुभयो। पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले विभिन्न समयमा बालगृहबाट पुगेका बालबालिकाको भविष्य निर्माणमा यस्ता संस्था सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै संस्थाको आयव्यय वार्षिक गतिविधि एवं सार्वजनिक लेखा परीक्षण सहजकर्ता जुना थापाले गर्नुभएको थियो। उहाँले कोपिला बालगृहको सामाजिक परीक्षणमा सबैजसो इन्टिग्रेट पूरा गरेको र संस्थाले बालबालिकाको अधिकार र संरक्षण, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रको विकासका लागि सञ्चालन गरेको कार्यक्रम, हासिल गरेको उपलब्धि, आर्थिक अवस्था, चुनौती तथा आगामी कार्यदिशाबारे जानकारी दिनुभएको थियो। संस्थाका अध्यक्ष सुरजित सिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रचना बुद्धाचार्यले स्वागत तथा संस्थाका निर्देशक रमिला श्रेष्ठले सञ्चालन गर्नुभएको थियो।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पोखरामा क्रियाशील गीत संगीत र नाटक संस्कृतिसँग सम्बन्धित संस्थाका प्रतिनिधिसँग सुझाव संकलन गरेको छ। सोमबार पोखरामा आयोजित उक्त कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिले प्रज्ञा प्रतिष्ठानहरूले आफ्ना गतिविधि मार्फत परिवर्तनको संकेत दिनुपर्ने सुझाव दिएका हुन्। मुस्ताङमा उत्पादित 30% मात्रै स्याउ हालसम्म जिल्ला बाहिर निकासी भएको छ। 11 असोजमा भारी वर्षाका कारण पहिरो र बाढ़ी गएपछि नदी कटानले बेनी जोमसुङ सड़क खण्ड 2 सातासम्म अवरूद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो। सड़क अवरूद्ध भएपछि त्यहाँ उत्पादित स्याउ गत वर्षको यस समयको तुलनामा ज्यादै कम निकासी भएको छ। उक्त सड़क सञ्चालन भइसकी स्याउ बजारमा पठाउन थालिएको हो।

0: पोखरा महानगरपालिका 28 असोज 23 गते भएको विद्यालय बस दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा 29 गते श्रद्धांजलि सभा आयोजना गरिने भएको छ। सभाका कारण उक्त दिन दिउँसो 1 बजेपछि वडा कार्यालय बन्द रहने भएको छ। पोखरा महानगरपालिका 28 वडा अध्यक्ष श्री कृष्ण लामिछानेले जारी गरेको सूचना अनुसार असोज 29 गते मंगलबार बिहान 9 बजे कालिका सामुदायिक भवनमा श्रद्धांजलि सभा हुनेछ। दुर्घटनामा ज्यान गुमाएका बालबालिका र स्थानीय अभिभावकप्रति श्रद्धांजलि व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको हो। असोज 23 गते कालिका इंग्लिस बोर्डिङ स्कूलको बस ओखले भीरमा दुर्घटना हुँदा 4 बालबालिका सहित 1 स्थानीय अभिभावक र 5 असामयिक निधन भएको सूचनामा उल्लेख छ। दुर्घटनामा चालक सहचालक तथा अन्य बालबालिका घाइते भएका थिए। अन्नपूर्ण हाइलाइट्समा अन्तर्राष्ट्रिय समाचार। भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोगको प्रमुखको राजीनामा मागेर प्रदर्शन चर्किरहेको बेला युवा नेतृत्वको कक्रोच जनता पार्टीका प्रमुख नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ। पार्टीका नेताहरूले मंगलबार नयाँ दिल्लीस्थित जन्तर मन्तर लगाएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ़ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको विपक्षीहरूको आरोप रहेको छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: कोलम्बियामा सरकारी सेनाले गरेको हवाई आक्रमणमा एक किशोरी सहित 4 संदिग्ध विद्रोही मारिएका छन्। रक्षा मन्त्रीले सोमबार उक्त जानकारी दिनुभएको। अगस्तमा पदभार सम्हालेता राष्ट्रपति एल्बोडेलाको आदेशमा गरिएको यो 4 हवाई आक्रमण हो। यस अवधिमा 7 नाबालक सहित 46 संदिग्ध विद्रोही मारिएको जनाइएको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार 2 जित हासिल गरेको छ। हिजो भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हराएको हो। नेपालले दिएको 264 रनको लक्ष्य पछाएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमाएको थियो। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। यो सँगै नेपाल लीग 2 64 खेलबाट 28 अंकसहित 6 स्थानमा रहेको छ। यस्तै ओमान 30 खेलबाट 33 अंकसहित 4 र क्यानाडा 34 खेलबाट 25 अंकसहित 7 स्थानमा रहेको छ। लीग 2 शीर्ष 4 बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 पुग्नुपर्नेछ। एमबीए टेबल टेनिस क्लबकी साइरा साक्यले नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा मंगलबार 2 स्वर्ण जित्नु भएको छ। साइरसले यु 13 र यु 17 गर्ल्स सिंगलमा स्वर्ण जित्नु भएको हो। लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको यु 13 एभीएमकी काव्या साक्य 2 र एभीएफकी अर्चना महर्जन र स्ट्याग च्याम्पियन टेबल टेनिस क्लबकी प्राजना महर्जन 3 हुनुभयो। यु 17 एल स्पोर्ट्स एकाडेमीकी पेमला जोशी 2 तथा स्ट्याग सुमिय साक्य र प्रजना महर्जन 3 बन्न सफल हुनुभएको छ। र अन्त्यमा मौसम सम्बन्धी जानकारी। देशका केही स्थानमा आज वर्षा हुनेछ। 5 प्रदेशका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा बादल लाग्नेछ। तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ। हिमाली भूभागको बागमती गण्डकी लुम्बिनी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। विभागले राति पनि हिमाली भूभागका केही ठाउँमा बादल लाग्ने र पानी पर्ने जनाएको छ। यद्यपि मौसम मुख्यतया सफा रहने बताइएको छ। हाल देशमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। मौसम सम्बन्धी जानकारी सँगै अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रदेशको अधिकार माग्दै मुख्यमन्त्रीहरू फेरि एकजुट, एजेण्डा कार्यान्वयनमा नआएपछि विराटनगरमा नयाँ सहकारीको खोजी। पोखरामा अपरेशन 365 मार्फत एक वर्षमै झण्डै 900 मोटरसाइकलमाथि कार्यवाही, मोडिफाई गर्ने ग्यारेजलाई समेत कार्यवाही हुने। पोखरा महानगरका मासु पसलमा अनुगमन, विगतको तुलनामा केही पसल व्यवस्थित देखिए पनि कानूनी प्रक्रिया र मापदण्ड पालनामा समस्या। गण्डकीका 21 पालिकामा भइरहेको वित्त मार्गदर्शन कार्यक्रमबारे छलफल, कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइने। अन्तर्राष्ट्रिय खबरतर्फ, भारतमा विरोध प्रदर्शनको क्रममा विपक्षी नेताहरू हिरासतमा, कोलम्बियामा सरकारी सेनाको आक्रमण, एक किशोरी सहित चारको मृत्यु। र खेल खबरमा आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखलामा ओमानलाई 113 रनले हराउँदै नेपालको लगातार दोस्रो जित। प्रविधिबाट साथ दिने अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट साँझ 6 बजे सुन्न सक्नुहुनेछ। अहिलेको लागि समाचार कक्षबाट सबिन बिदा माग्छु। नमस्कार।

0: रेडियो अन्नपूर्ण 93.4
1: घरको स्टार हिमस्टार यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ होस्को।
2: मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98560-0536।

0: sip on ya. Extreme energy drink.
1: खुशीको यो पर्वमा मन छ दङ्गै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 5 54-8-34।
5: Coffee ready.

0: Mangal Deep, scent 3-in-1, perfume-like fragrance. Finally, Nepal puyo hami.
1: Dad, Nepal smells different.
0: It's home.
2: Wow.
0: Bua, doge.
2: Bhagya mani bhai baba.
0: Ghar ko rang naya ho ra?
2: Timi yahi huda gareko.
0: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर वेदरकोट लङ लाइफ, यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट रङ रहिरहन्छ।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: ओहो नासर, कति छ्याब डिजाइन बे मारेकन किन नि खनि तोला
5: खनाई दिवा नासर्वे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी टोला।
4: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसर हैनी च्याब चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई दिसानारी बेल्ले छ्याब पोपिन ओछे।
5: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखे चोकै यावै क्यार मोहै
4: जगा मात्र आई रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्ने यामो
4: तोई मिल तुई विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान हि बिन्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।

0: California. Extreme energy drink.
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-77। ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
3: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्द, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्रालि न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
2: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा पुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 98-560-027-29। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।

0: नगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्

0: me a extreme energy drink.
1: संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नम्बर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: कानकम सिंहलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न ICU सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ECG, EEG, PTA,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
3: फोन 061-572-648-572-849।
5: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
6: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
5: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
6: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
5: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
6: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
5: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
6: अन्तर्राष्ट्रिय श्रम संगठन ILO महासन्धि नम्बर 169 र UN RIF कार्यान्वयन गर।
5: नेपाल आदिवासी जनजाति महासंघ।
2: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: ९३.४

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला बिहानको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक शुभचिन्तक विज्ञापनदाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: Mania Extreme Energy Drink.
1: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो। फाइनली नेपाल पुग्यौं हामी।
1: डैड, नेपाल स्मेल्स डिफरेंट।
2: इट्स होम।
3: वाह।
2: बुआ, डोगे।
3: भाग्य मानी भाई बाबा।
2: घर को रंग नया हो रहा।
3: तिमी यहीं हुँदा गरेको।
2: 12 वर्ष एकदम नया जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लङ लाइफ, यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
0: कफी रेडी।

Mangaldeep, scent 3-in-1, perfume-like fragrance.

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
4: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो तरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 9802-85-1717 9802-85-1717।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नया तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
7: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: Mania
1: Extreme Energy Drink.
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली
3: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9763-36-816
4: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
5: साँच्चै हो र
4: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
5: हो त
4: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आयुर्वेद केन्द्र फिस्टेल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525

0: मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स, केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856809277। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
3: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
7: शिखर इन्सुरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: टीएनटी एक्सप्रेस
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5538-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
4: हेलो
5: हजुर नमस्कार
4: हेलो
5: नमस्कार काका सुन्नु भएन
4: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
5: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
4: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
5: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
5: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
6: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

0: Sanjeevani Hospital, Nepalganj ra Dang pachi, aba tapai hamro shahar Pokhara ma 24 ghanta anubhavi doctor haru dwara visheshagya sewa sahit. Samparka Sanjeevani Hospital Pokhara Pradi, Battery Marga Hospital Chowk Pokhara 12 Kaski. Phone 061-578-161-578-162.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
3: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि डेढ वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्

0: Bunny, extreme energy drink.
1: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383769। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
4: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
5: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274256।
7: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अयनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5685536, मोबाइल 98560-0536।
5: हेलो, के छ तेरो खबर?
6: ठिक छु यार, सन्चै छस्?
5: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
6: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
5: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
6: मैले पनि किन्नु छ के, सँगै किनौ न।
5: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
6: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किनमेल संसार हो, त्यही जाऊ न।
5: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
7: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
8: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98-560-31-412, 98-464-6788।
9: तन्ना आजै फेरि हाल्नुहोस्।

0: आजदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 9 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापनदाताहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: हेर्नुस् है रामे बाबा, यसपालि त मलाई एउटा साडी दिनै पर्छ के, दसैँ जस्तो चाडा जिन्दगी भरि एक सरो फरिया र सोलो कति लगाउनु।
1: लाइट बुढी साडी पैसा न सैसा

0: खसे पनि घरले ल्याउनु पर्छ बा यसपालि त पोहोर जस्तो राख होइन नि ल बरु म आफै पानी तताउँछु खुलाउँछु टाउको चाहिँ चट्टाउसिनु पर्छ अबु
1: थालास बजिया गोरले खैची पैसा

0: साँच्ची त नयाँ छोरी ज्वाइँ आउँछन् के रे, फलफुल मसला ल्याउँछन् के रे, छोरी त आफ्नै भई ज्वाइँलाई त एक सय त दिनु पर्ला नि त छिना।
1: बुढी सय रुपियाँ त छिना, पैसा र सैसा टिकट।

0: घरको स्टार हिमस्टार। यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ उसको। For a complete home.
1: खुशीको यो पर्वमा मन्छ दङ्गै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग। यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।
2: कफी रेडी।
3: वाव, थैंक यू। यो सासलाई अच्छे सुगन्धित बनाउँछ मंगलदीप सेन्ट 3-in-1 को साथ।
4: आई लव द सेन्ट।
3: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
4: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।
5: Finally, Nepal पुग्यौं हामी।
6: Dad, Nepal smells different.
4: It's home.
7: Wow.
4: बुआ, डोगे।
7: माँ के मानी भाई बाबा।
4: घर को रंग नया हो रहा।
7: तिमी यहीं हुँदा लागेको।
4: 12 वर्ष एकदम नया जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लङ लाइफ, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट रंग रहिरहन्छ।

0: bám tin cảm thân đủ bám.
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
5: फ्रिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
6: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।

0: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
0: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाइ कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरहैम्पटन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेशनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802-85-1717 9802-85-1717।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781-0025-30।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728। मोबाइल 9856-0027-29।
9: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
2: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
10: नेपाल आदिवासी जनजाति महासंघ
11: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434 34 29 29, 98028 59 321 061

बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81331।

0: यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-074-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061-572-648-572-849।
5: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली,
6: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू: कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान: न्यू रोड, भागवटनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-3816।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856979277। संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 9856-00536।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
6: 93.4
7: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापन दाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

घरको स्टार हिमस्टार यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ उसको।

0: sip on ya. Extreme energy drink.
1: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
2: कफी रेडी
3: वाओ थैंक यू यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ
2: आई
3: लव यू टू हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ
2: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स Finally, Nepal pugyau hami.
4: Dad, Nepal smells different.
2: It's home.
5: Wow.
2: Bua, doge.
5: Bhagya mani bhai baba.
2: Ghar ko rang naya ho ra?
5: Timi yahi huda gareko.
2: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ जिन्दगी बदलिन्छ तर माया र घरको रङ रहिरहन्छ बर्जर वेदरकोट लङ लाई यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ बर्जर पेन्ट रङ रहिरहन्छ

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761-00-2530।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 9251-98190।

0: গুগল বাটসালিয়া পোখারা ক্লিনিক নিউ রোড পোখারা ফার্টিলিটি হোপ লাইন 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो
3: हेलो अलिक ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
6: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म
5: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-032-29 98-028-59-321-581-871
0: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817 98025817

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
2: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
3: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
2: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
3: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सम्पूर्ण ओपिडी सेवा,
2: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
3: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
2: रेटिना सम्बन्धी जाँच एवं उपचार,
3: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
2: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
3: आँखा छर्केको सिधा पार्ने सर्जरी,
2: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
3: लेजर सर्जरी सम्बन्धी सेवा,
2: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी,
3: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
2: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
3: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
2: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
3: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
4: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार, फोन 061-590-217 592-19।
3: स्वस्थ आँखा स्वच्छ दृष्टि।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
9: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
10: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
9: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
10: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
9: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
11: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 0161-533-123, 9008-50701, 9008-50702।
12: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग, हस्पिटल चोक, पोखरा 12, कास्की। फोन 061-578-1161, 578-1062।

0: IME Life Insurance Company Limited. Bhavishya Sunishchit Kar Rahi, Insuring Future.
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: आमा आमा म परदेशीको भाग्य नै यस्तै रहेछ। सबै गाउँका साथीहरू दसैँमा नआइसके होलान्, तिमी पनि मेरो बाटो हेरेर बसेकी होली, तर अहिले पनि दसैँमा नआउन पाइन आमा। सकेछु भने बाँचेछु भने अर्को साल अवश्य आउनेछु। मेरो बाटो नहेरे आमा, मेरो बाटो नहेरे।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ।

0: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको बेडसाइज अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाम न।
0: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
3: तन्ना आजै फेरि हाल्नुहोस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापन दाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: को टाउको दुख्न चिन्मै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम रुगाको टाउको दुख्ने चिन्मै आरा झन्डु बाम
4: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। झन्डु बाम
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9956-027-29।

0: Mania.
1: Extreme energy drink.
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061 578 161 578 162

0: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
0: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9736-36-816
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: Narnia Extreme Energy Drink.
1: क्रिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
2: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: ओहो नासर बे, कति छाप डिजाइन बे मारेगा खिलानी खानी तोला
4: खाने दिवा नासर बे, रूपा कोट ज्योति सुनचाती दुकान महेन्द्र फुलारी तोला।
3: ए

0: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको स्पेशल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
1: विशेषज्ञ सेवाहरू
0: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलसिस सेवा, आँखा तथा दाँत रोग, पेट छाती तथा मुटु रोग,
1: डायबिटिज, थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
0: हाड जोड्ने, मेरुदण्ड तथा बाथ रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेसन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, ताजा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
1: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
0: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-9900।

0: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
1: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
0: जल, जमीन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
1: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
0: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
1: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
0: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
1: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपालस नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: Mania.
1: Extreme energy drink.
2: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापनदाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहार का लागी समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
1: 93.4 नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: 93.4 न्यूरो फिजिसियन पोखरामा।
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 53 8 34।

0: Finally, Nepal pugyau hami.
1: Dad, Nepal smells different.
0: It's home.
2: Wow.
0: Bua, doge.
2: Bhagya mani bhai baba.
0: Ghar ko rang naya ho ra.
2: Timi yahi huda gareko.
0: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर वेदकोट लङ लाइफ, यसको फ्यू र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट रङ रहिरहन्छ।

0: Mania.
1: Extreme energy drink.
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहारसँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-27-29।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
0: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस बैंक नजिक। फोन 577-007 97-623-36-816।
2: घरको स्टार हिमस्टार, यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा आउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ होस्को।
3: For a complete home.

0: California.
1: Extreme energy drink.
2: नेपालीको गौरव,
3: नेपालीको पहिचान,
2: पालिखे ढाका टोपी
3: जसले शिरको शोभा बढाउँछ।
2: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
4: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
2: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
3: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
2: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-027-29।

0: Anima Reliance Life Insurance. Khule ra jiyo.
1: Fistel IVF Kendra ma jao. Aba bajapan ko nairasyata lai khushi ma badalau.
2: Ha? Yo kasari sambhav chha ra? Katta katta dhaisake, kati kharcha bhaisakyo, kehi bhayena.
1: Kina athinu paryo? Fistel Hospital ma khuleko Fistel IVF Kendra bata samasya chat huncha. Gaera Dr. Anu Hirachan sanga paramarsha linu.
2: Sachai ho ra?
1: ए बाबा हो वहाँ तो स्त्री तथा प्रसूति रोग बाजपन रोग को विशेषज्ञ हो क्या नेपाल मेडिकल कॉलेज बाट MBBS फातिमा यूनिवर्सिटी फिलिपिन्स बाट मास्टर्स र नयाँ दिल्ली इन्डिया बाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौं Fistel IVF केंद्र, Fistel Hospital, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा, फोन 061-450-424, 98-84-46-525.

0: आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स, केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569277।

0: रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: Mania.
1: Extreme energy drink.
2: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएमएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
3: हाम्रा उपलब्ध सेवाहरू
2: 24 घण्टा आकस्मिक सेवा,
3: बहिरङ सेवाहरू, ओपीडी,
2: बाल रोग सेवा,
3: छाला रोग सेवा,
2: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
3: जनरल मेडिसिन तथा मधुमेह सेवा,
2: नाक कान घाँटी ईएनटी सम्बन्धी सेवा,
3: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
2: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
3: आईसीयू सेवा,
2: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
3: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
2: कृत्रिम अङ्ग सेवा,
3: 24 घण्टा फार्मेसी सेवा।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 42 433 640।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: रंग बहार रंग बहार
3: बजर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
2: बजर पेन्सेक हर रंग आउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: बजर पेन्स
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
5: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
5: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
6: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
1: 93.4 नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: फाइनली नेपाल पुग्यौं हामी।
4: Dad, Nepal smells different.
3: It's home.
5: Wow.
3: बुवा डोगे
5: भाग्य मानी भाइ बाबा
3: घरको रंग नयाँ हो र
5: तिमी यही हुँदा गरेको
3: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ जिन्दगी बदलिन्छ तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लङ लाइफ यसको फ्यू र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ। बर्जर पेन्ट रंग रहिरहन्छ।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
1: खुसीको यो पर्वमा मन छ दङ्गै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुसी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।
2: घरको स्टार हिमस्टार, यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ उसको। Himstar for a complete home.

0: Siponia. Extreme energy drink.
1: Pirta, pirta, bisparce, sama kya pirta.
2: Saile pani, chaha pani.
3: Kya pirta, linu bhai ta?
4: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

हो। खुशीको यो पर्वमा मन छ दंगै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: फिस्टल आयुर्वेद केन्द्र में जाओ अब बाजपन को नैराश्यता खुशी में बदलाऊ
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
2: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन चार पोखरा फोन 061-450-424 98-84-46-525
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: extreme energy drink.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 98190। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 0615917828, मोबाइल 9560027729।

0: 7 points sanga sadai rewarded.
1: अयनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856000536।

0: Pennsylvania.
1: Extreme energy drink.
2: सुवर्ण अवसर
3: तपाई हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: California. Extreme energy drink.
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाह कर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेटुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9857982 77।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: फाइनली नेपाल पुग्यौं हामी।
4: That Nepal smells different.
3: It's home.
5: Wow.
3: बुवा डोगे
5: भाग्य मानी भाइ बाबा
3: घरको रंग नयाँ हो र
5: तिमी यही हुँदा गरेको
3: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ जिन्दगी बदलिन्छ तर माया र घरको रंग रहिरहन्छ। बर्जर विथ कोट लङ लाइफ यसको फ्यू र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ। बर्जर पेन्ट रंग रहिरहन्छ।

0: California. Extreme energy drink.
1: TNT Express.
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0615383969। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 0615910062

0: रेडियो अन्नपूर्ण 93.4
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007 97-36-36-816

0: परेट वाकिये नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
1: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
1: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, इसीजी, इईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
0: फोन 061-572-648, 572-849।
2: खुशीको यो पर्वमा मञ्च दङ्गै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशै म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशै म छु सँगै। यस दशै तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशै म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: California.
1: Extreme energy drink.
2: घर को स्टार हिमस्टार यो दशैं तिहार आफ्नो घरलाई हिमस्टार को प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुशीमा साथ उसको। For a complete home.
3: Firta, firta, 20% samakya, firta,
4: zaire pani, chaha pani.
5: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: तानिमा रिलायंस लाइफ इंश्योरेंस खुलेर जियो।
1: सर्वाधिक बिक्री हुने ह्युंडई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ

0: मुटु एम आर आई होल बडी एम आर आई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एम आर आई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एम आर आई होइन, थ्रीटी एम आर आई नै गराउँ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एम आर आई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: Five, six, seven, eight. So, baby.

0: होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560987।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-576-044।
0: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: Media Extreme Energy Drink.
1: फिरता फिरता 20% समस्या फिरता सहेले पनी चाह पनी
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: अनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
4: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
3: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
4: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98560-0536

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: नगरपालिका मध्य नेपाल नगरपालिका रूपा गाउँपालिका र मादी गाउँपालिकाले तनहु जलविद्युत आयोजनाको सहयोगमा ब्यास नगरपालिका वडा नम्बर 5 मा दमौलीको मादी सेती दोबानदेखि मादी गाउँपालिका वडा नम्बर 5 को भैंसे पुल सम्मको करिब 45 किलोमिटर मादी नदी क्षेत्रलाई माछा संरक्षण तथा व्यवस्थापन क्षेत्रको रूपमा संरक्षण गर्ने निर्णय गरिएकोले सो क्षेत्रभित्र निम्न कार्यहरू गर्न गराउन निषेध गरिएको
1: करेन्ट लगाएर माछा मार्न,
0: विषादी तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न,
1: तोकिएको क्षेत्र बाहेक अन्य ठाउँमा बालुवा तथा ढुङ्गा निकाल्न,
0: नदीको पानी प्रदूषित गर्न,
1: असारदेखि भदौ महिनासम्म माछाको प्रजनन गर्ने अवधि भएकोले उक्त अवधिमा नदीमा माछा मार्न
0: माथि उल्लेखित कार्य गरेको पाइएमा जलचर संरक्षण ऐन 2017 संशोधन 2074 सहित दफा 5 गमा भएको व्यवस्था बमोजिम कसुरको मात्रा हेरी 6 महिनासम्म कैद वा 5,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बेहोरा अनुरोध छ।
1: अनुरोधक तनहु हाइड्रो पावर लिमिटेड।
2: फाइनली नेपाल पुग्यौं हामी।
3: That Nepal smells different.
2: It's home.
4: Wow.
2: Well, doggy.
4: भाग्यमानी भाइ बाबा,
2: घरको रङ नयाँ हो र
4: तिमी यही हुँदा गरेको
2: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर विथ कोट लङ लाइफ, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट रङ रहिरहन्छ।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
0: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भातभटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9763-36-816
2: घरको स्टार हिमस्टार यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस् अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक 0% ईएमआई र एक्सचेन्जको सुविधा शर्तहरू लागू हुनेछन् घरको हाँसो परिवारको रमाइलो हरेक खुसीमा साथ होस्को For a complete home.
3: अय अनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
4: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
3: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
4: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98560-0536

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारी, काठमाडौँ।

0: Heliponia.
1: Extreme energy drink.
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98-2-51-98-190
5: अनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
6: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यहीँ गएर देखाउ न
5: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
6: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ

0: सम्पर्क चिनो फार्मेसी तथा साइनिंग हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5685536, मोबाइल 98560056।
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एण्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 01-5917-28, मोबाइल 98-560-27-29।

0: Anima Reliance Life Insurance. खुले राजीव
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: 93.4 कसै आयो खौला पिउला कहाँ पाउला बाटो बना हेलो बा
3: ओए कान्छा छोरा
2: हजुर बा
3: म तीर्थ व्रत हिने यसपालि मक्सिरा बिहे गर्नुपर्छ पैसा जम्मा गरेर राख है
2: हुन्छ बा हुन्छ ल फोन गर्न पास होइन पहिले पैसा सम्मा जम्मा गरेर राख्नु है भन्छ नि त बाले खर्च त पन्ध्र लाग्छ त सुन किन्न पर्यो बाह्र तोला जन्ती ल्याउनु पर्यो भोज खुवाउनु पर्यो 14 लाख सकिँदैन सकिँदैन बरु लपरेकै उडाइन्छौ ओ केटा म त लपरेकै उडाएर ल्याउने म त्यहाँ घर आउला भन्दै

0: ए बुढी माउ नरिसाउ क्या केटी लछिङ्गी छ
1: कति छ लछिङ्गो अहिले मागेर बिहा गरेको भए ठुलो तिलरी पाइन्थ्यो नि
0: आउँछ कि आउँछ

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901062 5901063।

0: Anima Reliance Life Insurance. Khule Rajiyo.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ECG तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01-5685536, मोबाइल 98-5600536।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
8: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
9: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
9: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
9: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
9: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा,
6: फोन 01-5901-62, 5901-63।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टीव्स रेडियो कथा भाग दुई। सर्वसीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
4: टाइम चेक।
5: यति बेला अपराह्नको 4 बजेको छ।
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरा में
1: काठमांडू वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डॉक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुल में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: फाइनली नेपाल पुग्यौ हामी।
4: That Nepal smells different.
3: It's home.
5: Wow.
3: बुवा डोगे
5: भाग्यमानी भाइ बाबा
3: घरको रङ नयाँ हो र
5: तिमी यही हुँदा गरेको
3: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ जिन्दगी बदलिन्छ तर माया र घरको रङ रहिरहन्छ। बर्जर विथ कोट लङ लाइफ यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ। बर्जर पेन्ट रङ रहिरहन्छ।
6: मादे नदीमा माछा संरक्षण सम्बन्धी व्यास तथा मध्य नेपाल नगरपालिका र रूपा तथा मादे गाउँपालिकाको सूचना।
7: व्यास नगरपालिका मध्य नेपाल नगरपालिका रूपा गाउँपालिका र मादी गाउँपालिकाले तनहुँ जल विद्युत आयोजनाको सहयोगमा व्यास नगरपालिका वडा नम्बर 5 मा दमौलीको मादी सेती दोबानदेखि मादी गाउँपालिका वडा नम्बर 5 को भैंसे पुल सम्मको करिब 45 किलोमिटर मादी नदी क्षेत्रलाई माछा संरक्षण तथा व्यवस्थापन क्षेत्रको रूपमा संरक्षण गर्ने निर्णय गरिएकोले सो क्षेत्रभित्र निम्न कार्यहरू गर्न गराउन निषेध गरिएको छ।
6: करेन्ट लगाएर माछा मार्न,
7: विषादी तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न,
6: तोकिएको क्षेत्र बाहेक अन्य ठाउँमा बालुवा तथा ढुङ्गा निकाल्न,
7: नदीको पानी प्रदूषित गर्न,
6: असारदेखि भदौ महिनासम्म माछाको प्रजनन गर्ने अवधि भएकोले उक्त अवधिमा नदीमा माछा मार्न
7: माथि उल्लेखित कार्य गरेको पाइएमा जलचर संरक्षण ऐन 2017 संशोधन 2074 सहित दफा 5 गमा भएको व्यवस्था बमोजिम कसुरको मात्रा हेरी 6 महिनासम्म कैद वा 5,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बेहोरा अनुरोध छ।
6: अनुरोध तनहु हाइड्रो पावर लिमिटेड।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध। उपलब्ध छ।
10: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: Extreme energy drink.
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग। यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुने छन्।
3: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जराईबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856000536।

0: रेडियो अन्नपूर्ण 93.4
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।

0: Siliconia Extreme Energy Drink.
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9623-36-816
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9852355928 विजिट www.landmarknepal.com

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
1: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेंट।
4: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुने छन्।
0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउन।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त।

0: फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।

0: स्वाद जस्ते संबंध गास्त ज्ञान मसाला।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007 97-623-36-816।
3: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256357526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11 आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्ने वा जिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061433 4336

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते

0: स्तर तथा पोखरा को प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सभी को सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारी को लागि एलआई मोटर्स बुद्ध चौक पोखरा फोन नंबर 061-527-426-537-526।
1: खुशी को यो पर्व में मन दंगई सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवार को उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।
2: क्रिस्टल आइब्योग केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आइवेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: Bunnia. Extreme energy drink.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मादी नदीमा माछा संरक्षण सम्बन्धी व्यास तथा मध्य नेपाल नगरपालिका र रूपा तथा मादी गाउँपालिकाको सूचना।
1: व्यास नगरपालिका, मध्य नेपाल नगरपालिका, रूपा गाउँपालिका र मादी गाउँपालिकाले तनहुँ जलविद्युत आयोजनाको सहयोगमा व्यास नगरपालिका वडा नम्बर 5 मा दमौलीको मादी सेती दोबानदेखि मादी गाउँपालिका वडा नम्बर 5 को भैँसे पुल सम्मको करिब 45 किलोमिटर मादी नदी क्षेत्रलाई माछा संरक्षण तथा व्यवस्थापन क्षेत्रको रूपमा संरक्षण गर्ने निर्णय गरिएकोले सो क्षेत्रभित्र निम्न कार्यहरू गर्न गराउन निषेध गरिएको छ।
0: करेन्ट लगाएर माछा मार्न,
1: विषादी तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न,
0: तोकिएको क्षेत्र बाहेक अन्य ठाउँमा बालुवा तथा ढुङ्गा निकाल्न,
1: नदीको पानी प्रदूषित गर्न,
0: असारदेखि भदौ महिनासम्म माछाको प्रजनन गर्ने अवधि भएकोले उक्त अवधिमा नदीमा माछा मार्न,
1: माथि उल्लेखित कार्य गरेको पाइएमा जलचर संरक्षण ऐन 2017 संशोधन 2074 सहित दफा 5 गमा भएको व्यवस्था बमोजिम कसुरको मात्रा हेरी 6 महिनासम्म कैद वा 5,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बेहोरा अनुरोध छ।
0: अनुरोध तनहु हाइड्रो पावर लिमिटेड।
2: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: 咁边咁趁到吧
1: अब छन्दुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
2: नेपाल आदिवासी जनजाति महासंघ।

0: toilet pony, yeah. Extreme energy drink.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856099277।

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
2: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
1: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
2: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ
3: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
5: टाइम चेक
6: यति बेला साँझको 6 बजेको छ
7: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजरामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। गृहमन्त्री गुरूङ र भारतका विदेश मन्त्री जयशंकर बीच दिल्लीमा भेटवार्ता, विपद पूर्व तयारीमा सहकार्य थप सुदृढ गर्ने विषय लगायतमा छलफल। पोखरा उद्योग वाणिज्य संघमा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना, उद्योगपति पाण्डेबाट 5 लाखको अक्षय घोष घोषणा। कोशी घोषणा 2083 जारी गर्दै मुख्यमन्त्री सम्मेलन सम्पन्न, प्रमुख प्रशासकीय अधिकृतदेखि मुख्य सचिवसम्म व्यवस्थापन गर्न पाउनुपर्ने माग। दुवै पोखरा दुवै उडान सेवा नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसायी ढुक्क, वर्ष दिनको टिकट बुकिङ खुल्ला। अमेरिकाको दोस्रो ठूलो बैंकलाई 1.84 खर्ब रूपियाँ जरिवाना, फेसबुक टिप्पणीका कारण सुनवाईको मृत्युदण्डको सजाय साउदी अरबले उल्ट्यायो र एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकले पाए नगद पुरस्कार, प्रतिभा माविमा खेलकुद कार्यक्रम शुरू, उपाधि विजेता खेलाड़ीलाई सम्मान। अब समाचार विस्तारमा सुन्नुहोस्। गृहमन्त्री सुदन गुरूङले भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेट गर्नुभएको छ। गृहमन्त्री स्तरीय बिमस्टेक बैठकमा भाग लिन नयाँ दिल्ली पुग्नुभएका गृहमन्त्री गुरूङले भारतीय विदेश मन्त्री जयशंकरसँग भेट गर्नुभएको हो। बुधबार जयशंकरले गृहमन्त्री गुरूङलाई भेटेको बारे सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको छ। भेटका समयमा के विषयमा छलफल भयो भन्ने बारे खुलाइएको छैन। नेपालका प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणको चर्चा चलिरहेको बेला क्षेत्रीय सुरक्षा, सीमा व्यवस्थापन, अन्तर्देशीय अपराध नियन्त्रण तथा विपद पूर्व तयारीमा सहकारी थप सुदृढ़ गर्ने विषयमा नेपाल र भारतबीच छलफल भएको छ। भेटमा गृहमन्त्री सुदन गुरूङले नेपालमा हालै आएको बाढ़ी तथा पहिरोपछि भारतले उपलब्ध गराएको सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभएको छ। 3 दिने भारत भ्रमण सकेर आज साँझ उहाँ नेपाल फर्किँदै हुनुहुन्छ। पोखरा उद्योग वाणिज्य संघले बड़ा दशैं, नेपाल सम्बत, तिहार र छठ लगायतका चाड़पर्वको पूर्व सन्ध्यामा आज शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रम आयोजना गरेको छ। गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री फडिन्द्र देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कास्कीमा रहेका राजनैतिक दल, प्रशासनिक र सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूका साथै संघका पूर्व अध्यक्षहरू, वस्तुगत संघका अध्यक्ष र पदाधिकारी एवं संघमा आबद्ध रहेका उद्योगिक व्यवसायहरूको उपस्थिति रहेको थियो। शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रममा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै संघीय अध्यक्ष शोभा गौतमले आउँदै गरेका सबै चाडबाड़को शुभकामना दिँदै उपभोक्ताको हितलाई ध्यानमा राखेर व्यवसाय गर्न उद्योगिक व्यवसायसँग आग्रह गर्नुभयो। महान पर्वको बेला यथाशक्ति छूटको व्यवस्था गर्न, भीड़भाड़को बेला आफ्नो पसल र दोकानको सुरक्षा प्रबन्ध मिलाउन अनुरोध गर्दछु, अध्यक्ष गौतमले भन्नुभएको छ। दशैं खुशीको चाड भएको र चाडबाड़ ढुक्कसँग मनाउने वातावरण निर्माणको लागि प्रहरी प्रशासनले आवश्यक प्रबन्ध मिलाएको जानकारी आएको भन्दै केही आइपरे सुरक्षा निकायसँग समन्वय गर्नको लागि उहाँले उद्योगिक व्यवसायलाई आग्रह गर्नुभएको छ। गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री फडिन्द्र देवकोटाले प्राकृतिक विपत्तिबाट यो क्षेत्र पनि प्रभावित बनेको बताउँदै गण्डकी प्रदेश सरकारले निजी क्षेत्रसँग सहकारी गर्दै अगाडि बढ़ने बताउनुभयो। उहाँले आर्थिक सूचकांकहरूमा गण्डकी प्रदेशको अवस्था सन्तोषजनक नै रहेको धारणा पनि राख्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्द राज मुलमीले पछिल्ला दिनमा गण्डकी प्रदेशका आर्थिक गतिविधिहरू संकुचनमा परेको दृष्टान्त दिँदै यो प्रदेशलाई अन्य प्रदेशभन्दा अझ समृद्ध बनाउनु पर्नेमा जोड़ दिनुभएको थियो। सो अवसरमा शुभकामना दिन उपस्थित वरिष्ठ उद्योगपति हरि पाण्डेले पोखरा उद्योग वाणिज्य संघका संस्थापकहरूको नामबाट छात्राहरूको लागि 5 लाख रूपियाँको छात्रवृत्ति घोषणा गर्नुभयो। पोखरा उद्योग वाणिज्य संघका संस्थापकहरू बढ़ीमा 10 जनाको नाममा जम्मा 5 लाखको छात्रवृत्ति घोषणा गर्दछु। यो छात्रवृत्ति एससी पछिको 3 वर्ष डिप्लोमा लेभलको भेटनरी र कृषिको लागि हुनेछ भने छात्रवृत्ति पाउने सबै छोरीहरू हुनेछन् उहाँले भन्नुभएको छ। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चाडबाड़ले नेपाललाई प्राकृतिक विपत्तिको पीड़ाबाट बाहिर निस्कने शक्ति प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभयो। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी रमेश गर्तीले स्थानीय प्रशासन निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ़ने र शान्ति सुरक्षाको प्रबन्धका निम्ति कुनै कसर बाँकी नराख्ने बताउनुभयो। संघका वरिष्ठ उपाध्यक्ष दिनेश चन्द्र बास्तोलाको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको सञ्चालन महासचिव सुदीप प्रधानाङ्गले गर्नुभएको थियो। कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना गरिएको अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलन कोशी घोषणा 2000 83 जारी गर्दै सम्पन्न भएको छ। असोज 27 र 28 गते सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागिता रहेको उक्त सम्मेलनले संघीयता कार्यान्वयन, अन्तर्प्रदेशीय सहकार्य र साझा विकासका मुद्दाहरूलाई अघि बढ़ाउने ऐतिहासिक संकल्प गरेको छ। घोषणापत्र मार्फत सातै प्रदेशले संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र प्रशासनिक तथा वित्तीय अधिकार हस्तान्तरणको लागि संघ सरकारसँग स्पष्ट माग राखेका छन्। एकल तथा साझा अधिकारको दोहोरोपन हटाउन, कार्य विस्तृतिकरणको पुनरावलोकन गर्न र साझा अधिकारका कानून निर्माण गर्दा प्रदेशको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरिएको छ। साथै प्रशासनिक संघीयताको पूर्ण कार्यान्वयनको लागि संघीय निजामती सेवा विधेयक प्रदेशको अधिकार सम्बोधन हुने गरी यथाशीघ्र पारित गर्न र प्रमुख सचिव, सचिव तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापनमा प्रदेशलाई अधिकार सम्पन्न बनाउन माग गरिएको छ। प्रदेश प्रहरी समायोजन, भौतिक पूर्वाधार र स्रोत साधन अविलम्ब प्रदेशमा हस्तान्तरण गर्नुपर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको छ। वित्तीय स्वायत्ततातर्फ समानीकरण, अनुदानको आकार बढ़ाउन, बीचमै अनुदान कटौती नगर्न तथा 6 अर्ब रूपियाँ भन्दा माथिका लगानी परियोजनाको स्वीकृति प्रदेशबाटै हुने कानूनी व्यवस्था गर्न जोड़ दिइएको छ। यसै गरी कृषि आयकर र ट्राफिक जरिवानाको सम्पूर्ण राजस्व प्रदेश संचित कोषमा दाखिला हुने व्यवस्थाका साथै प्राकृतिक स्रोत र रोयल्टीको न्यायोचित बाँडफाँडको माग गरिएको छ। प्रदेशहरूबीच पारस्परिक लाभ र संयुक्त लगानीका आधारमा विभिन्न साझा कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ। यस अन्तर्गत प्रदेशहरू जोड्ने कृषि तथा सड़क करिडोर, पर्यटकीय परिपथ र विराटनगर पोखरा सुर्खेत भैरवा पोखरा सुर्खेत जस्ता अन्तर्प्रदेश हवाई सम्पर्क विस्तार गरिनेछ। विपद तथा जलवायु व्यवस्थापनको लागि कोशी, गण्डकी, कर्णाली जस्ता अन्तर्प्रदेशीय नदी बेसिनहरूको एकीकृत व्यवस्थापन, वास्तविक समयको विपद पूर्व सूचना प्रणाली र संयुक्त उद्धार टोली परिचालन गरिने भनिएको छ। साथै प्रदेशहरूबीच वस्तु तथा सेवाको आवागमन सहज बनाउन दोहोरो कर र प्रशासनिक झन्झट हटाउने निर्णय भएको छ। साझा प्रतिबद्धता र निर्णयहरूको निरन्तर कार्यान्वयन तथा अनुगमनको लागि सातै प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तर्प्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने निर्णय गरिएको छ, जसको अध्यक्षता सम्मेलन आयोजना गर्ने प्रदेशका मुख्यमन्त्रीले गर्नुहुनेछ। मुख्यमन्त्रीहरूले साना तथा टुक्री आयोजनाहरूलाई निरुत्साहित गर्दै नतिजामुखी बजेट व्यवस्थापन, भ्रष्टाचारप्रति शून्य सहनशीलता र डिजिटल शासन मार्फत नागरिकलाई सरल र सहज सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उक्त घोषणापत्रमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, मधेसका कृष्ण प्रसाद यादव, बागमतीका किरण थापा मगर, गण्डकीका सुरेन्द्र राज पाण्डे, लुम्बिनीका चेत नारायण आचार्य, कर्णालीका मंगल बहादुर साई र सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले हस्ताक्षर गर्नुभएको छ। औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड टीआरएस अनुसार क्राइटेरिया नपुगेका 47 थरीका औषधिको पैछारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ। यही असोज 20 गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णय अनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिश पत्र लगायतको खारेज गरिएको जनाइएको छ। औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभागले सार्वजनिक सूचना जारी गरी विभिन्न कम्पनीका 47 थरीका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाइएको हो। यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हुँदै आइरहेका ती औषधिको भने बिक्री वितरणमा भने रोक नलगाइएको जनाएको छ। इम्युनियो सर्प्रेसेन्ट वर्गका औषधिहरूको गुणस्तर, सुरक्षा तथा क्रस कन्टामिनेशनको जोखिम न्यूनीकरण गर्नको लागि विभागको जोखिम मूल्यांकन सम्बन्धी जारी गरिएको सार्वजनिक सूचना बमोजिम कार्य हुँदै आइरहेको थियो। जोखिम मूल्यांकन सम्बन्धी कागजात सन्तोषजनक भएका औषधिहरूको सन्दर्भमा उक्त औषधिहरूको आपूर्ति श्रृंखलाको सन्तुलन कायम राख्न, बढ़ीमा 3 महिनाको लागि उत्पादन पैठारी अनुमति प्राप्त गरेका औषधिहरूको आयात गर्दा सोको प्रज्ञापन पत्र सहित हालको मौजदार विवरण सम्बन्धित उत्पादक पैठारीकर्ताले विभागमा अविलम्ब पेश गर्न समेत अनुरोध गरिएको छ। नेपाली कांग्रेसको जारी मत परिणाम अनुसार महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा गण्डकी प्रदेशका 4 जना नेत्री विजयी हुनुभएको छ। 15 जनाको कोटा रहेको उक्त क्लस्टरमा गण्डकी प्रदेशबाट गण्डकी प्रदेश सभा सदस्य समेत रहनुभएकी स्याङ्जाकी कल्पना तिवारी, तनहुँकी चिनु पोखरेल, कास्कीकी लक्ष्मी पाण्डे र पर्वतकी मुना भूषाल निर्वाचित हुनुभएको हो। सोही पदमा प्रतिस्पर्धा गरेकी बागलुङको बडीगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा र पोखराकी नम्रता बराल भने पराजित हुनुभएको छ। 15 जना केन्द्रीय सदस्यको लागि भएको उक्त निर्वाचनमा 36 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनका क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फको मतगणना कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ। सार्वजनिक मतपरिणाम अनुसार महिला खुलातर्फ वासना थापाले सर्वाधिक 5193 मत प्राप्त गरी पहिलो स्थान हासिल गर्नुभएको छ। यस्तै 3,900 70 मतसहित उर्मिला थपलिया दोस्रो र 3906 मत ल्याएर निमागिरी तेस्रो स्थानमा विजयी हुनुभएको छ। अन्य विजयी उम्मेद्वारमा कुसुम देवी थापा 3250 मतका साथ चौथो र धनाकुमारी खतिवड़ा 3231 मत प्राप्त गरी पाँचौं स्थानमा रहनुभएको छ। चर्चित लोक गायिका एवं लोक तथा दोहोरी गीत प्रतिष्ठानको निवर्तमान अध्यक्ष रीता थापा मगर पनि यसै समूहबाट केन्द्रीय सदस्यमा चुनिनु भएको छ। प्राप्त मत विवरण अनुसार अनिता देवकोटाले 2853 मत पाउनु भएको छ। यसैगरी रीता सेन ओलीले 2700, सृजना अधिकारीले 2658, मुना भूषालले 2514 र गीता सन्त्यालले 2420 मत प्राप्त गर्नुभएको छ। स्याङजेकी कल्पना तिवारीले 2363, रीता थापा मगरले 2308, गंगा दाहालले 2298 र उमा दाहालले 2215 मत ल्याएर केन्द्रीय सदस्यमा आफ्नो स्थान सुरक्षित गर्नुभएको छ। विजयी हुने सदस्यहरूमा चिने पोखरेल पनि हुनुहुन्छ। निर्वाचनमा विनिता खड्काले 2866 मत प्राप्त गरी विजयी हुने सूचीमा पर्नुभएको छ, तर उहाँमाथि मुद्दा विचाराधीन रहेकोले निर्वाचन समितिले उहाँको विजयी घोषणा भने होल्डमा राखेको छ। फ्लाइ दुबईले यही असोज 7 गतेदेखि शुरू गरेको दुबई पोखरा दुबई उडान सेवा नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसाय ढुक्क रहेको पाइएको छ। शुरूमा 6 महिनाका लागि टिकट बुकिङ खुल्ला गरेको फ्लाइ दुबईले सन् 2027 अक्टोबर 30 बुकिङ खुल्ला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्तत्व ल्याइएको हो। फ्लाई नमस्ते ट्राभल्सका संचालक पोमनारायण श्रेष्ठले दुबई पोखरा दुबई उडान शुरूआतमै उत्साहजनक रहेपछि फ्लाइ दुबईले बुकिङ अवधि बढ़ाएको बताउनुभयो। उहाँले भन्नुभयो, आगामी वर्षसम्मका लागि बुकिङ खुल्ला भएपछि उडान नियमित सञ्चालन हुनेमा विश्वास थप बढ़ेको छ। यो पोखराका पर्यटन व्यवसाय लगायत सबैका लागि सुखद विषय हो। चाडबाडको समय भएकाले दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जानेको संख्या केही कम रहेको छ। चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको संख्या बढ़ने पर्यटन व्यवसाय श्रेष्ठले बताउनुभयो। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष समेत रहनुभएका उहाँले फ्लाइ दुबईको उडानलाई सफल बनाउन सबै पक्षको सहयोग र सहकार्यको खाँचो रहेको बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतले असोज 7 गते यता मौसम खराबीको कारण फ्लाइ दुबईको एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको बताउनुभयो। फ्लाइ दुबईको उडान तालिका अनुसार जहाज हरेक दिन साँझ 6:15 बजे पोखरा अवतरण र साँझ 7:15 बजे दुबई प्रस्थान गर्दै आएको छ। गत सोमबारसम्ममा फ्लाइ दुबईको उडान मार्फत 3113 यात्रु दुबईबाट पोखरा आएको र पोखराबाट 1423 यात्रु दुबई प्रस्थान गरेको जनाइएको छ। फ्लाइ दुबईको उडानलाई प्रभावकारी बनाउन लागि परेका पोखराका पर्यटन व्यवसाय लगायत सम्बन्ध पछि उडान दिगो हुनेमा विश्वस्तसँगै उत्साहित रहेको पाइएको छ। टिकट बुकिङ उत्साहजनक रहेपछि टुर्स एण्ड ट्राभल्स व्यवसायमा पनि उडान नियमित हुनेमा आशा जागिएको छ। यो उडानबाट आउने यात्रुलाई लक्षित गरी होटल रेस्टुरेन्टले विभिन्न सहुलियत योजना ल्याएका छन्। फ्लाइ दुबईले हाल 165 यात्रु क्षमताको बोइङ 737 म्याक्स 8 जहाजबाट दुबई पोखरा दुबई उडान गर्दै आएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू गर्ने फ्लाइ दुबई पहिलो वायुसेवा कम्पनी हो। फ्लाइ दुबईको उडान शुरू भएसँगै दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकसँग पोखराको हवाई सञ्जाल विस्तार भएको छ। त्यसबाट दीर्घकालीन रूपमा पोखराको पर्यटन व्यवसाय रोजगारी र समग्र आर्थिक गतिविधिका महत्वपूर्ण कार्यमा टेवा पुग्ने विश्वास लिइएको छ। सन् 2023 जनवरीदेखि सञ्चालनमा आएको विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान शुरू गरेको हो। दुबई पोखरा दुबई उडानको लागि गत जेठ 25 गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको थियो। सरकारले अन्तर्राष्ट्रिय उडानको लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा पनि छूट दिएको छ। विक्रमसम्मत 2085 भदौ मसान्तसम्मको लागि विमानस्थलमा पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिइएको छ। यस्तै ग्राउण्ड ह्याण्डलिङ शुल्कमा पनि 50% छूटको व्यवस्था गरिएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार। शनिबार अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028 59321, 061 8071।

0: Extreme energy drink.
1: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रणाली युआरएलले दशैं र तिहारको अवसरमा चाडपर्व अफर सार्वजनिक गरेको छ। यसपालिका चाडपर्वको अवसरमा युआरएलको मुख्य कार्यालय र सबै शाखामा युरिक एसिड, मधुमेह वा रगतमा हुने खराब वस्तु टिजी मध्ये एक जाँच सित्तैमा गरिनेछ। युआरएलका प्रबन्ध निर्देशक गणेश प्रसाद कोइरालाले कार्तिक महिनाभर कायम रहने चाडपर्वको अफरमा अरू सबै प्रकारको रक्त परीक्षणमा पनि विशेष छूट दिइने जानकारी दिनुभएको छ। युआरएल पोखराको न्यू रोडमा रहेको गण्डकी प्रदेशकी पहिलो र एकमात्र आईएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब हो। यसले गण्डकी प्रदेशका 8 जिल्लामा 24 शाखा मार्फत सेवा प्रदान गरिरहेको छ। 13 वर्ष अघि स्थापना भएको युआरएलले विभिन्न संघ संस्थासँग सहकार्य गरी अहिलेसम्म 241 निशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको युआरएल अध्यक्ष ठाकुर प्रसाद पन्तले बताउनुभएको छ। शेयर बजार लगातार 5 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 21.32 अंकले बढ़ेर 2621.20 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढ़ेकोमा बैंक, विकास बैंक र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज 188 कम्पनीको शेयर बढ़ेकोमा 80 घटेको छ। 9 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। नेप्से बढ़े पनि कारोबार रकम भने घट। हिजो 4.73 करोड कारोबार भएकोमा आज 354 कम्पनीको 1,16,00,000 शेयर 4,13 करोड रूपियाँमा किनबेच भएको छ। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत आज यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई 2 अक्टूबरमा बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो भने सरदर मितिभन्दा 12 दिनपछि आज बाहिरिएको छ। अमेरिकी अर्थ मन्त्रालयले सम्पत्ति शुद्धिकरण निवारण तथा प्रतिबन्ध सम्बन्धी कानूनहरूको उल्लंघन गरेकोमा बैंक अफ अमेरिकालाई 1.21 अर्ब डलर अर्थात 1,84 अर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। अमेरिकी अर्थ मन्त्रालयका अनुसार देशको दोस्रो ठूलो बैंकले 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल रहेको थियो। यसमध्ये 1 अर्ब डलर बराबरको कारोबारले राष्ट्रिय सुरक्षा तथा अवैध वित्तीय कारोबार सम्बन्धी जोखिम खड़ा गरेको मन्त्रालयको भनाइरहेको छ।

फेसबुकमा गरेको टिप्पणीको कारण मृत्युदण्डको सजाय पाएका श्रीलंकाली आप्रवासी कामदारको सजाय साउदी अरबको सर्वोच्च अदालतले बदर गरेको छ। साउदी अरबको पुनरावेदन अदालतले इस्लाम धर्म र पैगम्बर मोहम्मद विरूद्धको टिप्पणीका लागि इस्निन्दाको कसुरमा दोषी ठहर गरेपछि 27 वर्षीय अनुजन शिवरासालाई गएको सेप्टेम्बर महिनामा मृत्युदण्डको सजाय सुनाइएको थियो। यो घटनाले श्रीलंकामा ठूलो हलचल मचाएको र श्रीलंकाले क्षमादानको प्रयासको लागि कूटनीतिक पहलहरूलाई अघि बढ़ाएको बीबीसीले जनाएको छ। साउदी अरबको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय खारेज गरेको श्रीलंकाका उपविदेश मन्त्री अरूण हेमाचन्दले फेसबुक पोस्ट मार्फत जानकारी दिनुभएको छ। त्यो पोस्टमा उहाँले दुवै देशका अधिकारी तथा कानूनी टोलीहरूलाई उनीहरूको प्रयासको लागि धन्यवाद पनि दिनुभएको छ। गएको जून महिनाको अन्त्यतिर हिन्दू तीर्थयात्रीहरूको पछि लागिरहेको एउटा कुकुरलाई एक युवा मुस्लिम पुरूषले लात्ती हानेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएपछि अनलाइनमा धार्मिक बहस निम्त्याएको थियो। कुराकानीका क्रममा एक प्रयोगकर्ताले हिन्दू देवी देवताबारे अपमानजनक टिप्पणी गरेका थिए, जसको जवाफमा शिवरासाले पैगम्बर मोहम्मदको अपमान गर्दै तमिल भाषामा प्रतिक्रिया दिएका थिए। शिवरासाले तुरन्तै त्यो टिप्पणी हटाएर माफी माग्ने भिडियो पोस्ट गरे पनि त्यसको स्क्रीनशट उनका रोजगारदाता र साउदी अधिकारीहरूको जानकारीमा पुग्यो, जसका कारण गएको जुलाई महिनामा पक्राउ गरिएको थियो। अब थप कानूनी कार्यवाही हुने वा नहुने तथा शिवरासा कति समयसम्म हिरासतमा रहने भन्ने कुरा स्पष्ट छैन। उहाँलाई शुरूमा अल अहसा फौजदारी अदालतले 5 वर्षको जेल सजाय र 30 लाख साउदी रियल अर्थात 12 करोड़ रूपियाँ भन्दा धेरै जरिवानाको फैसला सुनाएको थियो। शिवरासाको मुद्दाका सम्बन्धमा साउदी अरबसँग कानूनी वार्तामा संलग्न श्रीलंकाली सांसद फाइजर मुस्तफाले सर्वोच्च अदालतको पछिल्लो फैसलाको समीक्षा भइरहेको बताउनु भएको छ। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको छ। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। सरकारले तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। त्यस्तै कबड्डी टोलीका खेलाड़ीले जनै 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनधारीले जनै 65,000 रूपियाँ प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक कास्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। कराँतेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ। पालिकेचुक स्थित प्रतिभा माविमा आजदेखि वार्षिक खेलकुद कार्यक्रम शुरू भएको छ। आन्तरिक रूपमा विभिन्न समूह बनाएर विद्यार्थीले उक्त कार्यक्रममा भाग लिनेछन्। त्यसबाहेक विद्यालयले एक कार्यक्रम गरी पोखरामा आयोजित विभिन्न खेल प्रतियोगिताका उपाधि विजेता विद्यार्थीलाई सम्मान गरेको छ। विद्यालयले केही समय अगाडि पोखरामा आयोजित 5 औं मंजू बहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगिता जितेको थियो। त्यस्तै कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको 22 औं इन्द्रबहादुर गुरूङ मेमोरियल अन्तर स्कूल ब्याडमिन्टन प्रतियोगिता मा प्रतिभा मावि उपविजेता बनेको थियो। ती दुवै प्रतियोगिताका विद्यार्थीलाई आज आयोजित कार्यक्रममा सम्मान गरिएको हो। त्यसबाहेक विद्यालयले आयोजना गरेको खेलकुद कार्यक्रम अन्तर्गत भलिबल र बास्केटबलका प्रतियोगिता पनि सञ्चालन गरिएको विद्यालयका निर्देशक राकेश जोशीले बताउनु भएको छ। खेल गतिविधिको प्रमुख अतिथि पोखरा नौका वडाध्यक्ष दिपेन्द्र मर्सानी र विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका निर्देशक जोशीले विद्यालयले यो समयमा हरेक वर्ष खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको र यो वर्ष पनि निरन्तरता दिएको बताउनुभयो। विद्यालयले यसअघि नै क्रिकेट फुटसल ब्याडमिन्टन टेबल टेनिस चेस लगायतका खेलहरू सम्पन्न गरिसकेको छ। विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यालयभित्र हुने प्रतिस्पर्धा मात्र नभई बाहिरी प्रतिस्पर्धामा समेत विद्यालयले खेल क्षेत्रमा अब्बलता साबित गरेको बताउनु भएको छ। वडाध्यक्ष दिपेन्द्र मर्सानीले खेलकुदको माध्यमले विद्यार्थीको पढ़ाईसँगै उनीहरूको मानसिक शारीरिक तथा अनुशासनमा पनि योगदान दिने बताउनुभयो। विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले विद्यालयले शिक्षा क्षेत्रमा फड्को मारेसँगै खेल क्षेत्रमा पनि भिन्नै पहिचान बनाएको बताउनु भएको छ। गृहमन्त्री गुरूङ र भारतका विदेश मन्त्री जयशंकर बीच दिल्लीमा भेटवार्ता, विपद पूर्व तयारीमा सहकारी थप सुदृढ़ गर्ने विषय लगायतमा छलफल। पोखरा उद्योग वाणिज्य संघमा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना, उद्योगपति पाण्डेबाट 5 लाखको अक्षय कोष घोषणा। कोषी घोषणा 2083 जारी गर्दै मुख्यमन्त्री सम्मेलन सम्पन्न, प्रमुख प्रशासकीय अधिकारीदेखि मुख्य सचिवसम्म व्यवस्थापन गर्न पाउनुपर्ने माग। दुवै पोखरा दुवै उडान सेवा नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसाय ढुक्क, वर्ष दिनको टिकट बुकिङ खुल्ला।
अमेरिकाको दोस्रो ठूलो ब्याङ्कलाई 1,84 अर्ब रूपियाँ जरिवाना। फेसबुक टिप्पणीका कारण सुनाइएको मृत्युदण्डको सजाय साउदी अरबले उल्ट्यायो र एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकले पाए नगद पुरस्कार। प्रतिभा माविमा खेलकुद कार्यक्रम शुरू, उपाधि विजेता खेलाड़ीलाई सम्मान। अब साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: sip on ya.
1: Extreme energy drink.
2: घरको स्टार हिमस्टार यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ उसको। For a complete home.
3: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: फाइनली नेपाल पुग्यौ हामी।
4: That Nepal smells different.
3: It's home.
5: Wow.
3: बुवा डोगे
5: भाग्यमानी भाइ बाबा,
3: घरको रङ नयाँ हो र
5: तिमी यही हुँदा गरेको
3: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर विथ कोट लङ लाइफ, यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रङ रहिरहन्छ।
6: दुर्गा को पीटाओ को दुखना थीम में दूर करने ठंडू बाम एक बाम तीन काम ठंडू बाम
7: अब ठंडू बाम रेगुलर र अल्ट्रा बाजार में उपलब्ध छ।
8: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
8: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
8: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
8: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
8: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
8: प्रसूति तथा स्त्री रोग,
9: छाला, यौन तथा कुष्ठ रोग,
8: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
8: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
8: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
8: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
8: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
8: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
8: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
8: फोन 061-572-648-579-849।
10: हेलो
11: हजुर, नमस्कार।
10: हेलो
11: नमस्कार काका, सुन्नु भएन?
10: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
11: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
10: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग
9: हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की।
8: फोन 061-572-648-579-849।

0: ए, हामी कानकम सिंहलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
0: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्का अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
3: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
5: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
6: दिव्यनयन आँखा घर क्लिनिक प्राली,
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिनाभरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
6: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भागवटनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-36-36-816।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्ट।

0: एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्ला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ, समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33405 98-560-33405
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-77
4: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
5: हो। सुरेश बिहान बिहान कता जान लागिस्?
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हेर बरु मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 98-560-48-082 98-461-48-082।
7: फाइनली नेपाल पुग्यौ हामी।
8: That Nepal smells different.
7: It's home.
9: Wow.
7: बुवा डोगे
9: भाग्य मानी भाइ बाबा,
7: घरको रङ नयाँ हो र?
9: तिमी यही हुँदा गरे
7: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर विथ कोट लङ लाइफ, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्स, रङ रहिरहन्छ।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।

0: sip on ya. Extreme energy drink.
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
2: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
5: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
6: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
5: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
6: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
5: 24 घण्टा इमर्जेन्सी सेवा
6: सम्पूर्ण ओपीडी सेवा
5: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
6: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
5: रेटिना सम्बन्धी जाँच एवं उपचार
6: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
5: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
6: आँखा छर्केको सिधा पार्ने सर्जरी
5: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
6: लेजर सर्जरी सम्बन्धी सेवा
5: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
6: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
5: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
6: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
5: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
6: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
7: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
5: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
6: स्वस्थ आँखा स्वच्छ दृष्टि
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नम्बर 1 ब्रांड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापनदाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाई र स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
1: कार्ड भन्दा पनि पहिले त
2: वेल मेटल इन्डस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
3: झन्डु बाम
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
7: विदेश जानु पूर्व जान्नै पर्ने कुरा, सूचना, सतर्कता र सचेतनामूलक कार्यक्रम, वैदेशिक रोजगार।
8: नमस्ते, शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम वैदेशिक रोजगारमा तपाईँलाई हार्दिक स्वागत छ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम वैदेशिक रोजगार हरेक बुधबार सक्नुहुनेछ। वैदेशिक रोजगारमा विशेष गरी हामी रोजगारमा जाँदा देखिने समस्या, अवसर र चुनौतीसँगै वैदेशिक रोजगारसँग जोड़िएका विभिन्न खबरहरू प्रस्तुत गर्ने गर्छौं। तपाईँले आज कार्यक्रम पहिलो पटक सुन्दै हुनुहुन्छ भने कार्यक्रम अन्तिमसम्म सुनेर सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईँलाई वैदेशिक रोजगार कार्यक्रम कस्तो लाग्छ? तपाईँको सल्लाह सुझावसँगै अझै हामी कार्यक्रमलाई परिष्कृत गरेर अगाडि बढ़ाउनेछौ। जो वैदेशिक रोजगारमा जाने तयारीमा हुनुहुन्छ र जो गएर फर्किनु भएको छ उहाँहरूका लागि हो कार्यक्रम वैदेशिक रोजगार। अझ वैदेशिक रोजगारमा जाने तयारीमा रहनुभएकाहरूको लागि हो कार्यक्रम वैदेशिक रोजगार, किनभने हामी अरूले भनेको अथवा सुनेको भरमा वैदेशिक रोजगारमा जाने लही लहीमा लागिरहेका हुन्छौं। त्यसले गर्दा भोलिका दिनमा हामीलाई नराम्रो दुःखद आइपर्न सक्छ अथवा नराम्रो हामीलाई समस्याहरू, उल्झनहरू आइलाग्न सक्छ। त्यस्ताबाट सजग रहनका लागि पनि वैदेशिक रोजगार कार्यक्रमले तपाईँलाई केही हदसम्म सहयोग भने पक्कै गर्नेछ। तसर्थ कार्यक्रम सुन्नु भएको खण्डमा तपाईँलाई धेरै कुराहरू, जानकारी प्राप्त हुनेछ र हामी विभिन्न वैदेशिक रोजगारसँग जोड़िएका जानकारीहरू प्रस्तुत गर्ने कोशिस गर्नेछौ। तपाईँ हामीलाई www.onlineannapurna.com त्यसगरी हाम्रो पात्रो एप्लिकेशन र 93.4 मेगाहर्जको एफएम ब्याण्डबाट एकसाथ सुन्न सक्नुहुनेछ। यो सँगै रेडियो अन्नपूर्णको अफिसियल फेसबुक पेजबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। कार्यक्रम वैदेशिक रोजगारको यो श्रृंखलामा म रमेश बाबु रहेको छु। हामी कार्यक्रम वैदेशिक रोजगार मार्फत वैदेशिक रोजगारका क्षेत्रमा देखिएका विभिन्न जानकारी प्रस्तुत गर्दै आएका छौं र आजको श्रृंखलामा पनि हामी यहाँको माझमा तीनै जानकारी प्रस्तुत गर्नेछौ। कार्यक्रम वैदेशिक रोजगारमा अब शुरू गरौं केही जानकारीहरू। पहिलो जानकारी रहेको छ,
9: रेमिट्यान्समा रमाइरहेको राज्यले श्रमिकको आत्मसम्मान कहिले देख्छ?
3: यो शीर्षकमा एउटा खबर तपाईँको लागि। नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारको योगदान ठूलो छ। खाड़ी मुलुक मलेसिया तथा विश्वका विभिन्न देशमा काम गरिरहेका लाखौं नेपाली श्रमिकले पठाउने रेमिट्यान्सले श्रमिक परिवारको जीवन मात्र धानेको छैन, यसले मुलुकको अर्थतन्त्रलाई समेत ठूलो टेवा पुर्याएको छ। तर जसको श्रम र पसिनाका कारण यो अर्थतन्त्र चलायमान छ, त्यही श्रमिकको जीवनले सम्मान, सुरक्षा र न्यायको ज्यालो पूर्ण रूपमा प्राप्त हुन सकेको छैन। अध्ययारोमा अस्ताएको सूर्य सुनौलो बिहानीसँगै उदाउँछ कि भन्ने प्रवासी श्रमिकको आशा अझै साकार हुन सकेको छैन। नेपालको कानून र नीति बलियो बन्दै गए पनि कार्यान्वयनको कमजोरी तथा गन्तव्य मुलुकमा देखिने श्रम अधिकारका अवरोधले नेपाली श्रमिकको सुरक्षा अझै अधुरै छ। नेपालले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन कानूनी तथा संस्थागत संरचना निर्माण गरेको छ। वैदेशिक रोजगार ऐन 2064, वैदेशिक रोजगार नियमावली 2064 तथा सम्बन्धित सरकारी नीति कार्यक्रम मार्फत भर्ना प्रक्रिया, श्रम स्वीकृति, बीमा, अभिमुखीकरण, कल्याणकारी सहायता, उद्धार तथा उजुरीका लागि विभिन्न व्यवस्था गरिएको छ। वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोष र दूतावास तथा श्रम प्रशासनका संयन्त्र पनि यही उद्देश्यका लागि स्थापित छन्। अन्तर्राष्ट्रिय श्रम मापदण्डका दृष्टिले पनि नेपालले महत्वपूर्ण कदम चालेको छ। नेपालले जबरजस्ती श्रम सम्बन्धी आईएलओ कन्भेन्स 29 र संगठन तथा सामूहिक सौदाबाजी सम्बन्धी कन्भेन्सन 98 लगायतका महत्वपूर्ण श्रम महासन्धि अनुमोदन गरेको छ। हालै 7 अगस्त 2026 नेपालले फोर्स लेबर प्रोटोकल 2014 र लेबर इन्स्पेक्सन कन्भेन्सन 2047 पनि अनुमोदन गरेको छ। स्वतन्त्र संगठन निर्माणको अधिकार सम्बन्धी महासन्धि आईएलओ कन्भेन्सन 143 अर्थात आप्रवासी श्रमिक सम्बन्धी महासन्धि अझै अनुमोदन गरेको छैन। यहाँ हामीले बुझ्नुपर्ने के छ भने कानून छ तर कार्यान्वयनको खाडल ठूलो छ। समस्या यहीबाट शुरू हुन्छ। कानून र नीति बन्नु एउटा कुरा हो तर श्रमिकको जीवनमा त्यसको परिवर्तन देखिनु बेग्लै कुरा हो। नेपालमा फ्री भिसा, फ्री टिकट जस्ता नीतिगत व्यवस्था भए पनि वैदेशिक रोजगारमा जाने धेरै श्रमिकले भर्ना प्रक्रियामै ठूलो रकम खर्चिनुपर्ने बाध्यता यथार्थ हो। वास्तविक लागत, सेवा शुल्क र अनौपचारिक भुक्तानी बीचको अस्पष्टताले स्वदेशबाटै श्रमिकले भ्रम तथा ऋणको बोझ बोकेर विदेशिनुपर्ने अवस्था छ। त्यसैगरी नेपालमा गरिएको सम्झौता र गन्तव्य मुलुकमा पुगेपछि प्राप्त हुने रोजगारीको वास्तविकता समेत फरक पर्ने गरेको गुनासो पटक पटक सुन्न र देख्न पाइन्छ। कन्ट्राक्टको समस्या श्रमिक जगतका निम्ति गम्भीर चिन्ताको विषय बनेको छ। श्रमिकले नेपालमा एउटा तलब, काम र सुविधाको विवरणमा सहमति जनाउँछन् तर गन्तव्य मुलुकमा पुगेपछि फरक सम्झौता पत्रमा दस्तखत गर्न बाध्य हुन्छन्। यस्तो अवस्थामा विदेशी भूमिमा श्रमिकले ऋणको भारी जिम्मेवारीको दायित्व र बाध्यात्मक परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। यस्तोमा नेपालले दिइने अभिमुखीकरण कार्यक्रम पनि कागजी प्रक्रिया पूरा गर्ने माध्यम मात्र बन्नु हुँदैन। श्रमिकलाई आफ्नो वास्तविक काम, तलब, मान, काम गर्ने समय, आवास, स्वास्थ्य सुरक्षा, उजुरी प्रक्रिया, आपतकालीन सम्पर्क र कानूनी अधिकार बारे व्यावहारिक जानकारी दिन सकिएन भने अभिमुखीकरणको उद्देश्य नै कमजोर हुन जान्छ। श्रमिकको हितका निम्ति अझै विभिन्न आयामहरूमा तत्काल सुधार गर्नुपर्ने आवश्यकता छ। तीमध्ये मेन पावर कम्पनीको प्रभावकारी अनुगमन, दोषीमाथि समयमै कार्यवाही, श्रमिक उजुरीको छिटो सुनवाई र डिजिटल प्रणालीको प्रभावकारी प्रयोग सुधारका अपेक्षित क्षेत्रहरू हुन्। गन्तव्य मुलुकमा परीक्षा। नेपालले आफ्नो कानूनी व्यवस्था बलियो बनाउँदैमा विदेशमा कार्यरत नेपाली श्रमिकका सबै समस्या समाधान हुँदैनन्। श्रमिक गन्तव्य मुलुक पुगेपछि उनीहरू सम्बन्धित मुलुकको श्रम कानून, प्रशासन र न्यायिक प्रणालीको अधीनमा हुन्छन्। विशेष गरी मध्य पूर्वमा आप्रवासी श्रमिकको संगठन निर्माण र सामूहिक सौदाबाजीको अधिकारमा अझै महत्वपूर्ण कानूनी सीमाहरू छन्। उदाहरणका लागि मध्यपूर्वमा ट्रेड युनियन गठन वा त्यसमा आबद्ध हुने अधिकार छैन। यद्यपि श्रमिक प्रतिनिधित्वका लागि संयुक्त श्रमिक व्यवस्थापन समिति जस्ता नयाँ संयन्त्र विकास गरिएका छन्, यसको अर्थ श्रमिकको आवाज पूर्ण रूपमा समाप्त भएको भन्ने होइन, तर आफ्नो अधिकार बाहेक सामूहिक रूपमा बोल्ने, समस्या उठाउने र रोजगारदातासँग वार्ता गर्ने संस्थागत क्षमता सीमित हुँदा कमजोर अवस्थामा रहेका नेपाली श्रमिक थप जोखिममा परिरहेका छन्। त्यसैगरी स्वास्थ्य अधिकारको संवेदनशीलता, योसँग सम्बन्धित प्रसंगमा कुरा गरौं। वैदेशिक श्रमिकका लागि स्वास्थ्य सुरक्षा केवल अस्पताल उपलब्ध हुनु मात्र होइन, समयमै उपचार, किफायती सेवा, सही निदान र आपतकालीन सहयोगमा पहुँच पनि उत्तिकै महत्वपूर्ण हुन्छ। व्यवहारमा कतिपय नेपाली श्रमिकले स्वास्थ्य सेवा महँगो भएको, सरकारी अस्पतालमा लामो समय कुर्नु परेको वा प्रारम्भिक उपचार पनि रोगको वास्तविक कारण पत्ता लाग्न समय लाग्ने गरेको अनुभव सुनाउने गरेका छन्। कतिपय गम्भीर रोग ढिलो पहिचान हुँदा उपचार झन जटिल बनेर अस्पतालमै मृत्यु भई सक्ने नेपाल पठाउनु परेमा प्रशस्त अभिलेख गैरआवासी नेपाली संस्थाहरूसँग रहेका छन्। स्वास्थ्यसँग सम्बन्धित अर्को एउटा अँध्यारो पाटोलाई समेत यहाँ प्रकाशन गर्न सकिन्छ। विशेष गरेर क्यान्सर वा यस्तै अन्य दीर्घ रोग लागेर उपचार गराइरहेका अशक्त बिरामी आप्रवासी नेपाली श्रमिकहरूको हेरचाहका निम्ति रोजगारदाताहरूले सहयोग नगरिदिँदा श्रमिकहरू असहाय बन्न पुगेका उदाहरणहरू पनि छन्। वैदेशिक श्रमिकका लागि स्वास्थ्य बीमा, आपतकालीन उपचार योजना, रोजगार जन्य वा अन्य कारणले निम्ति आएको दीर्घ रोग उपचारका लागि राज्य सहयोगी बन्दै अस्पताल र परिवारसँग समन्वय गर्नुपर्ने आवश्यक देखिन्छ। अब लागौं उजुरी गर्न पाउने अधिकार सम्बन्धीको प्रसंग। तलब ढिला दिने वा रोक्ने, रोजगारदाताले तलब बैंकिङ प्रणाली मार्फत हालेर आफैले श्रमिकको एटीएम प्रयोग गर्ने, कामको प्रकृति वा समय सम्झौता भन्दा फरक हुने, असुरक्षित बसोबास, कामको अत्याधिक दबाव, कागजात सम्बन्धी समस्या र रोजगारदातासँगको विवाद जस्ता विषयमा श्रमिकले उजुरी गर्नुपर्ने अवस्था आउन सक्छ। तर उजुरीको बाटो खुल्ला हुनु मात्र पर्याप्त छैन। भाषा नबुझी कानूनी प्रक्रियाको जटिलता नबुझ्नु, रोजगारदाताको दबाव वा प्रतिशोधको डर खेप्नुपर्ने अवस्था, आर्थिक अभाव, थकाउने र झन्झटिलो प्रक्रिया तथा दूतावास सम्बन्धी निकायमा सीमित जनशक्ति जस्ता कारणले श्रमिकले उपलब्ध अधिकार प्रयोग गर्न नसक्ने अवस्था आउन सक्छ। त्यसैले उजुरी प्रणाली छ भन्नुभन्दा पनि श्रमिकले सजिलै न्याय अधिकारको अभ्यास गर्न पाएका छन् वा छैनन् भन्ने कुरा बुझ्नु आवश्यक छ। श्रमिक अधिकारको वास्तविक परिचय कानूनी किताबको पानामा होइन व्यवहारमै निर्भर हुन्छ। त्यसैले नेपालले वैदेशिक रोजगारलाई केवल श्रम स्वीकृति र रेमिट्यान्सको विषयका रूपमा मात्र हेरेर पुग्दैन। यसलाई श्रमिकको अधिकार, मानव अधिकार, सामाजिक सुरक्षा तथा अन्य न्याय र श्रम कूटनीतिसँग जोडेर हेर्न आवश्यक देखिन्छ। त्यसै गरी अर्को प्रसंग म यहाँहरूको माझमा राख्न गइरहेको छु। तलब वृद्धिको घोषणासँगै आकर्षक गन्तव्य बन्दै मलेसिया, योसँग सम्बन्धित खबर अबको क्रममा। मलेसियाले सन् 2027 जूनदेखि न्यूनतम पारिश्रमिक 1,700 रिंगेटबाट बढ़ाएर 2,000 रिंगेट पुर्याउने घोषणा गरेको छ। यसबाट 40 लाख भन्दा बढ़ी श्रमिक लाभान्वित हुने अपेक्षा गरिएको छ। तर मलेसियाको विदेशी श्रमिक भर्ना व्यवस्थापन प्रणाली अन्तर्गत सीमित नेपाली मेन पावर कम्पनीलाई मात्रै सूचीकृत गरिएको विषयमा विवाद कायम रहँदा मलेसिया रोजगारीलाई लिएर नेपालमा भने अन्यल देखिएको छ। मलेसिया संचार माध्यममा द स्टारका अनुसार प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार सन् 2027 बजेट प्रस्तुत गर्दै न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेका हुन्। नयाँ व्यवस्था अनुसार वार्षिक बिक्री 50 मिलियन रिंगेट भन्दा कम भएका सूक्ष्म, साना तथा मझौला उद्यमलाई भने नयाँ न्यूनतम पारिश्रमिक लागू गर्नबाट छूट दिइनेछ। उनीहरूलाई आफ्नो व्यावसायिक मोडल समायोजन गर्न समय दिने मलेसिया सरकारले जनाएको छ। अर्थमन्त्री समेत रहेका अनवरले अर्धदक्ष श्रमिक र स्नातकका उत्तीर्ण गरेका व्यक्तिका लागि मासिक न्यूनतम 2,500 रिंगेट पारिश्रमिकको व्यवस्था गर्ने पनि बताएका छन्। त्यस्तै सरकारी लगानी सम्बन्धी कम्पनी र सरकारसँग सम्बन्धित कम्पनीले श्रमिकको जीवनयापनका लागि आवश्यक पारिश्रमिकको मापदण्ड मासिक 3,100 बढ़ाएर 3,400 रिंगेट पुर्याउने प्रतिबद्धता जनाएका छन्। न्यूनतम तलब 2,000 भनेको नेपाली 74,000 बराबर हो। मलेसियामा पारिश्रमिक बढ़ाउने घोषणाले नेपाली श्रमिकका लागि उक्त गन्तव्य थप आकर्षक बन्न सक्ने देखिए पनि नेपालबाट श्रमिक पठाउने प्रक्रियामा भने समस्या समाधान भइसकेको छैन। जुन विवाद समाधानका लागि पहल भइरहे पनि हालसम्म समाधान नहुँदा अन्यल कायमै रहेको छ। नेपालमा 1,100 भन्दा बढी इजाजत पत्र वैदेशिक रोजगार व्यवसाय संस्था सक्रिय रहे पनि सीमित कम्पनीलाई मात्र सूचीकरणको अवसर दिएको भन्दै छनौट प्रक्रिया र मापदण्डको पारदर्शितामाथि प्रश्न उठ्दै आएको छ। सरकारले समेत सीमित कम्पनीलाई मात्रै सूचीकृत गर्नु नेपालको वैदेशिक रोजगार सम्बन्धी कानूनी व्यवस्थामा विपरीत भएको जिकिर गर्दै आएको छ। आदरणीय श्रोता, तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम वैदेशिक रोजगार सुनिरहनु भएको छ। हामी विशेष गरी वैदेशिक रोजगारसँग सम्बन्धित जानकारीहरू तपाईँका लागि प्रस्तुत गरिरहेका छौं। विदेश जाँदा देखिने समस्या, अवसर र चुनौतीहरूको विषयमा कुराकानी गर्यौं र अहिले आजको श्रृंखलामा मैले विशेष गरी तपाईँहरूले भोग्दै आउनु भएको अथवा तपाईँहरूले पनि यसको बारेमा जानकारी लिनुभएको जुन रेमिट्यान्समा रमाइरहेको छ राज्य, तर श्रमिकको आत्मसम्मान अथवा श्रमिकले पाएको दुःख अथवा त्यसको झन्झटिलो प्रक्रियाहरू अथवा श्रमिकले भोग्नु परेका समस्याहरू के कस्तो छन् भनेर राज्यले खासै चासो नदिएको विषयमा चाहिँ मैले केही कुराहरू आजको यो कार्यक्रममा जोड्ने प्रयास गरेँ। र यससँगै मलेसियामा श्रमिकहरूको तलब वृद्धि भएको छ, तर यहाँ नेपालको लागि भने चाहिँ अन्यल सिर्जना भएको छ, किनभने सीमित 25 मेन पावरले मात्रै श्रमिकहरू पठाउन पाउने भन्ने कुरा भए पछाडि अन्य मेन पावर कम्पनीहरू र सरकार पनि यसमा कसरी अगाडि बढ्ने भन्ने कुरामा चाहिँ अन्यल देखिरहेको छ। यो प्रसंगलाई सरकारले छिटोभन्दा छिटो पहल गरेर यसको समाधान गर्न सकियोस् र सहज श्रमिकहरूलाई सहज रूपमा मलेसिया जाने वातावरण बनोस् भन्ने कामनासहित आजको यो कार्यक्रमको हामी अन्तिम तर्फ आएका छौँ। आजको यो श्रृंखला सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद, अनि धन्यवाद प्रविधि संयोजनमा साथ दिनुहुने आर्यन भाइलाई। अर्को हप्ता थप जानकारी सहित यहाँहरूको माझमा उपस्थित हुने नै छु। तबसम्मका लागि आजको यो श्रृंखलाबाट रमेश बाबुलाई बिदा दिनुहोस्। तपाईँको बाँकी समय शुभ रहोस्। हवस् त, नमस्ते।

के तपाई यूके यूनिवर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचो पोखरा, फोन नम्बर 98025717 98025717।

0: Siphonia Extreme Energy Drink.
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बात जससे संबंध गास्त ज्ञान मसाला
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सब प्रकार का कैंसर को उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट कैंसर को उपचार का लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निःशुल्क टिकट को व्यवस्था गरिएको छ र उपचार का लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कॉलेज टीचिंग हॉस्पिटल अंतर्गत नेपालको नंबर वन कैंसर हॉस्पिटल विराट कैंसर इंस्टीट्यूट विराटनगर। थप जानकारी का लागि संपर्क नंबर 9761005530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाई कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162-590-163।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
10: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
9: नेपाल आदिवासी जनजाति महासंघ।
11: फाइनली नेपाल पुग्यौं हामी।
12: Dad, Nepal smells different.
11: It's home. घरको रङ नयाँ हो र
13: तिमी यही हुँदा गरेको
11: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर वेदरकोट लङ लाई, यसको फ्लियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रङ रहिरहन्छ।
14: हेलो
15: हजुर, नमस्कार।
7: हेलो
14: नमस्कार काका सुन्नु भएन
7: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
14: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
7: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
14: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
14: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
15: 93.4

0: संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली
0: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भातभटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-36-36-816।
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा,
0: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिप्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2-77।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो कॉफी रेडी
1: वाव थैंक यू यू साउंड लाइक अच्छे सुगंधित बनाऊ मंगलदीप सेंट 3-in-1 के साथ
2: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस
3: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
4: Finally, Nepal puyom hami.
5: Dad, Nepal smells different.
4: It's home.
6: Wow.
4: Bua, doge.
6: Bhagya mani bhai baba.
4: Ghar ko rang naya ho ra.
6: Timi yahi huda gareko.
4: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ जिन्दगी बदलिन्छ तर माया र घरको रङ रहिरहन्छ बर्जर वेद कोट लङ लाइफ यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ बर्जर पेन्ट रङ रहिरहन्छ
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
8: हेलो
9: हजुर नमस्कार
8: हेलो
9: नमस्कार काका सुन्नु भएन
8: हेलो हेलो
10: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
9: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
10: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
9: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
10: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
9: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
10: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
11: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
12: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
13: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म
12: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-32-29 98-028-59-321 061-581-871
14: झंडू बाम एक बाम तीन काम झंडू बाम
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
11: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
3: दिव्यनयन आँखा घर क्लिनिक प्राली
11: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
3: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भातभटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-36-816।

0: extreme energy drink.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405।
2: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
8: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
7: नेपाल आदिवासी जनजाति महासंघ।
9: Finally, Nepal पुग्यौं हामी।
10: Dad, Nepal smells different.
9: It's horrible.
11: Wow.
9: बुवा, डोगे।
11: भाग्य मानी भाइ बाबा।
9: घरको रंग नयाँ हो र?
11: तिमी यही हुँदा गरेको।
9: 12 वर्ष? एकदम नयाँ जस्तै छ।
12: समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लङ लाइफ, यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256357526।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-076-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: drip on ya.
1: Extreme energy drink.
2: ओ सुरेश, बिहान बिहान कता जानु लागिस?
3: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
2: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौँ।
3: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठुलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9855648082, 9541648082।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा दिल्लीमा गृहमन्त्री सुदन गुरुङको भारतका गृहमन्त्री र विदेश मन्त्रीसँग भेट, के कुरा भए?
1: केन्द्रीय प्रशासन सुरक्षा, शान्ति सुरक्षा, बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो।
0: नेपालबाट आज बाहिरिएको मनसुनी वर्षा प्रणाली बारे सुन्नुहुनेछ एक मौसम अधिकारीसँग कुराकानी।
2: यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने भनिरहेको थियो, तर जुन यो लास्ट देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ साथै यो रेनफल सबै नै अलिकति बढी देखायो।
0: र युक्रेनी ऊर्जा पूर्वाधारमा रूसले गरेका पछिल्ला भीषण आक्रमण बारे सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको कियेभको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा भएको अर्को ठूलो आक्रमणका कारण 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित भएको जनाएको छ। कियेभ र खार्किभ आसपासका इलाकालाई लक्षित गरी रातभरि गरिएको बम हमलामा कम्तीमा 6 जना मारिएका छन्। एक युक्रेनी सांसद लिसा यास्को भन्छिन्, हामीसँग पानी छैन, बिजुली छैन। कियेभमाथि प्रहार गरिएका दर्जनौ बलिस्टिक क्षेपास्त्रका कारण म रातभरि निदाउन सकिन। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात भएको आक्रमणबारे पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। कियेभले अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जाल सीमित तुल्याएर युक्रेनको युद्ध अभियान प्रभावित तुल्याएको आरोप लगाएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन। रूस र जर्मनी बीचको नर्ड स्ट्रीम ग्यास पाइपलाइन विस्फोट गराएको आरोप लागेका एक व्यक्तिका वकिलहरूले जर्मन अदालत समक्ष उक्त विस्फोटलाई वैध मान्न सकिने तर्क गरेका छन्। प्रतिवादी सेर्हिके युक्रेनी सेनाका अधिकृत थिए र उनले सन् 2022 पाइपलाइन ध्वस्त पार्ने गरी भएको विस्फोटमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन्। प्रतिरक्षा बहस शुरू गर्दै उनका वकिलले भने कुनै व्यक्तिलाई हानि नपुर्याएर आक्रमणकारीका पूर्वाधार नष्ट गर्नु गैर कानूनी हुन्छ वा हुँदैन भनी प्रश्न उठाए। अभियोजनकर्ताहरूले पाइपलाइन जस्ता सर्वसाधारणका पूर्वाधार नष्ट गर्नु युद्ध अपराध ठहरिन सक्ने जिकिर गरेका छन्। साउदी अरबको प्रमुख तेल कम्पनी अराम्कोको दहरान स्थित मुख्यालयमा मंगलबार राति ठूलो क्षति भएको बताइएको छ। यमनबाट हुथी विद्रोहीहरूले क्षेपास्त्र र ड्रोन मार्फत साउदी अरबलाई निरन्तर निशाना बनाइरहेका बेला उक्त खबर आएको हो। घटनाबारे जानकारी राख्ने स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार उक्त परिसरभित्र रहेको एउटा भवनका विभिन्न तलामा आगो फैलिएको थियो। रियादमा पुनः ठूला विस्फोटहरूका आवाज सुनिएका छन् र इरान समर्थित हुथी विद्रोहीहरूले साउदी तेल संरचना र विमानस्थलहरूमा आक्रमण जारी राख्ने धम्की दिएका छन्। चीनको सरकारी तथ्याङ्कले आफ्नो देशबाट हुने निर्यातमा उल्लेख्य वृद्धि भएको देखाएको छ। सेप्टेम्बर महिनामा गत वर्षको सोही अवधिको तुलनामा निर्यात 36% बढ़ेको छ, जुन अपेक्षा भन्दा निकै धेरै हो। साना विद्युतीय उपकरणदेखि आर्टिफिसियल इन्टेलिजेन्स डेटा सेन्टरहरूका लागि आवश्यक प्राविधिक सामानको अधिक माग नै निर्यात बढ़नुको कारण भएको बताइएको छ। र इण्डोनेसियाली स्वास्थ्य अधिकारीहरूले विगत 2 महिनामा 2,50,000 भन्दा बढ़ी मानिसहरूमा श्वास सम्बन्धी समस्या देखा परेको बताएका छन्। डढेलोको धुवाँबाट देशभरि र दक्षिण पूर्वी एसियाको ठूलो भागसम्म वायु प्रदूषण फैलिएको घटनासँग त्यसको सम्बन्ध रहेको उनीहरूको भनाइ छ। इण्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले डढेलो निभाउन थप साधन स्रोत परिचालन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेक सम्मेलनमा सहभागिता जनाउने क्रममा भारत पुगेका गृहमन्त्री सुदन गुरूङले दिल्लीमा हिजो र आज त्यहाँका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेका छन्। सम्मेलनको छेकोमा गृहमन्त्री अमित शाहसँग भएको द्विपक्षीय वार्ता मुख्य रूपमा सीमा सुरक्षा मामिलामा केन्द्रित भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विदेश मन्त्री एस जयशंकरसँग भने गुरूङ नेपाल फर्कने क्रममा दिल्ली विमानस्थलमा संयोगवश संक्षिप्त भेट मात्र भएको बताइएको छ। ती भेटहरूमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे पनि कुरा भएको बताइएको छ। यसै विषयमा केही बेर अघि हामीले दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापालाई सम्पर्क गरी शुरूमा उनलाई विस्तृत वार्ता भएको भनिएको भारतीय समकक्षी अमित शाहसँग के कुरा भए भनी सोधेका छौ।
1: विशेष गरी अब उहाँहरूको आफ्नो गृह प्रशासन सुरक्षा शान्ति सुरक्षा बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो। दुईजनाको बुझाइ एउटै के थियो भने अब छिमेकी राष्ट्रहरूको सुरक्षाहरू चाहिँ एक अर्कासँग लिङ्क हुन्छ र कुनै देशमा सुरक्षा भएन भने अर्को देशमा त स्पिल ओभर इफेक्ट हुन सक्छ। त्यसैले आफ्नो देशभित्रको सुरक्षाको गृह प्रशासनको जिम्मा चाहिँ हामीले आफ्नो तरिकाले जिम्मेवारी कुरो गरि नै रहेका छौँ र त्यो गर्दाखेरि चाहिँ एक अर्काको देशको सुरक्षाको बारेमा पनि हामीले ध्यान दिनुपर्छ। बर्डर एरियामा चाहिँ कहिले काहीँ केही तत्त्वहरूले ओपन बर्डरको फाइदा लिएर चाहिँ बर्डरलाई एक्सप्लोइट गर्न खोजिरहेका हुन्छन्, त्यसबारेमा हामी चनाखो हुनुपर्छ। चाहे ड्रग स्मग्लिङ होस्, चाहे काउन्टरफिट करेन्सीका कुराहरू हुन्, त्यसबारेमा हामी चनाखो हुनुपर्छ। त्यसमा चाहिँ हामीले अब के कसरी सकिन्छ एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ उहाँहरूको छलफल केन्द्रित थियो।
0: जस्तो अब आज त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग पनि कुरा भयो, दुई त्यहाँका सरकारका प्रभावशाली मन्त्रीहरूसँग कुरा हुँदाखेरि चाहिँ जुन अहिलेको नेपालको सरकारप्रतिको उनीहरूको बुझाइ, उनीहरूका जिज्ञासा के कस्ता थिए, के कुरा भए?
1: यस जयशंकरज्यूसँग चाहिँ हाम्रो प्लान भेट होइन। जयशंकरज्यू पनि विदेश जाँदै हुनुहुन्छ उहाँ आफ्नो भ्रमणमा। उहाँहरू दुवैजनाको चाहिँ एयरपोर्टमा संयोगवश भेट भए पनि उहाँहरू लगभग 15-20 मिनट चाहिँ छलफल गर्न समय उहाँहरूले पाउनुभयो र त्यस बीचमा चाहिँ विशेष गरी उहाँहरूको बीचमा चाहिँ ठ्याक्कै अफिसियल कुराकानी भन्दा नि अनौपचारिक कुराकानी भएको थियो। जयशंकरज्यूले आफ्नो नेपाल भ्रमण पछिल्ला वर्षहरूमा भएका भ्रमणहरूको बारे पनि उहाँले सम्झिनुभयो।
0: जस्तो अब धेरैले चासोपूर्वक हेरिरहेको एउटा विषय चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहको जुन हुने भनिएको भारत भ्रमणका बारे पनि छ, त्यसबारे चाहिँ के कुरा भए?
1: त्यसबारेमा हिजो माननीय गृहमन्त्रीज्यूहरूको भ्रमणको बेला सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको जुन भविष्यमा हुने भ्रमण त्यसको लागि हामीले गर्नुपर्ने तयारी के छ हामी गर्दैछौ भन्ने किसिमले चाहिँ हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङज्यूले भन्नुभयो र त्यसबारेमा चाहिँ भारतका गृहमन्त्री अमित शाहले चाहिँ हामी उहाँलाई भारतमा स्वागत गर्न इच्छुक छौँ, उहाँको भ्रमणले नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन सकिन्छ भन्ने बारेमा उहाँले विश्वास व्यक्त गर्नुभएको थियो।
0: उनी थिए दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा। अर्को विषय, गत भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीकै झल्को दिने गरी गत आइतबार बुढ़ी गण्डकीमा आएको बाढ़ी समेत हिम पहिरोबाटै शुरू भएको देखिने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद प्रहरीले बुढ़ी गण्डकी बाढ़ीमा भोटेकोशीको तुलनामा एक चौथाई मात्रै पानीको मात्रा पाइएको र त्यसको वेग पनि रसुवाबाट शुरू भएको बाढ़ीको तुलनामा आधा मात्र रहेको बताए।
4: पछिल्लो अपडेटहरू हेर्दाखेरि त्यो हिम क्षेत्रबाटै शुरू भएको देखिन्छ। करिब 5000 मिटरकै आसपासमा भएको हिम क्षेत्र पर्मा फ्रस्ट भन्छौँ हामी, जमेको जमिन ठुलो क्षेत्र चाहिँ फेल भएको छ र यो खसेको देखिन्छ र तल आउँदाखेरि यो पहिरो पनि यसले ट्रिगर गरेको जस्तो देखिन्छ। त्यस हिसाबले अब यो बुढी गण्डकी बाढीलाई रसुवा भोटेकोशी बाढीसँग करिब करिब समानता धेरै नै भएको भनेर भन्न चाहिँ मिल्छ। चाहिँ यो रसुवा भोटेकोशी बाढीको हामीमा जति पानीको मात्रा चाहिँ तत्कालिक रूपमा संलग्न थियो भन्यो करिब 200 करोड घनमिटर, यतापट्टि हेर्दाखेरि चाहिँ त्यो 50 लाख घनमिटर मात्रै देखिन्छ। रसुवा भोटेकोशीमा चाहिँ अलिक बढी गेग्रान भन्छौँ हामी टेब्रिज चाहिँ थियो, त्यसमा ढुङ्गा रोडा बालुवाको मात्रा बढी थियो भने यतापट्टि चाहिँ अलिक बढी माटो कालो माटो देखिन्छ।
5: यसलाई पनि हामीले हिम पहिरोबाट सिर्जित बाढी भन्न सकिने भयो।
4: पछिल्लो तस्विरहरू निहाली राख्दाखेरि चाहिँ यो हिम क्षेत्रबाट भन्ने चाहिँ कन्फर्म नै भयो।
5: भोटेकोशीको तुलनामा बुढी गण्डकीमा कम क्षति हुनुमा चाहिँ यसमा पानीको मात्रा नै कम भएर हो अथवा अरू के कारण हुन सक्छन्?
4: पानीको परिमाण केही कम थियो भन्न मिल्छ, त्यसले गर्दाखेरि तुलनात्मक रूपमा कम घरहरू कम बस्तीहरू जोखिममा थिए, आम मानिसले नागरिकले सिकेको र त्यो अनुसार व्यवहार गरेको पनि देखियो।
5: यो पूर्व सूचना पनि यसमा हामीले दिने सन्देशको भित्रपट्टिको विषयवस्तु भोटेकोशी बाढी भन्दा केही फरक थियो कि हामीले सामान्य बाढी मात्रै आउँदैछ भनेर पठाएको थियौँ?
4: अलिकति फरक चाहिँ हामीले गरेका थियौँ। हाम्रो एसएमएसमा हामीले अर्को सूचना आउँदासम्म सुरक्षित र अग्लो स्थानमा गएर रहन भनेर अनुरोध गरेका थियौँ। बुढी गण्डकीतर्फ चाहिँ अलिक 2-3 एपिसोडमा बाढी आयो। पहिला अलिक सानो बाढी आयो, मानिसहरूलाई अलिक सचेत गराउने किसिमबाट त्यो बाढी देखिन्छ, त्यसले क्षति चाहिँ पुर्याएको थिएन। दोस्रो बाढी अलिक ठुलो आयो र तेस्रो बाढी यो करिब करिब 1-1 घन्टाको अन्तरालमा 3 बाढीहरू आएको छ। अब त्यो आउनुमा के कारण थियो भन्ने चाहिँ अध्ययनकै क्रममा छौँ हामी।
5: बाढीको भावको तीव्रता चाहिँ भोटेकोशी भन्दा कति कम थियो?
4: औसत गति चाहिँ निकालेर हेर्दाखेरि करिब करिब 40-50 किलोमिटर प्रति घण्टा औसत तारुघाटसम्मको गति देखिन्छ। अब यता भोटेकोशी तर्फ हेर्दाखेरि चाहिँ त्यो गति 100 भन्दा बढी थियो। अब उच्चतम गति त 180 भन्दा माथि नै पायौँ हामीले।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुली, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। नेपालबाट यो वर्षको मनसून 119 दिनमा आज बुधबारबाट बाहिरिएको मौसम अधिकारीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदर मितिभन्दा ढिलो गरी असार 5 गते भित्रिएको मनसुनी वर्षा प्रणाली ढिलो गरेरै असोज 28 बाहिरिएको हो। समग्रमा यो वर्षको मनसुन कस्तो रह्यो? यो प्रश्न केही बेर अघि मैले विभागकी प्रवक्ता मौसमविद विभूति पोखरेललाई सोधेको थिएँ।
2: समग्रमा नर्मल जस्तै देखिया छ देशभरिको। अब यसमा पनि स्थान विशेषमा अब कतै नर्मल हुने होइन, कतै चाहिँ अब नर्मल भन्दा कम, कतै चाहिँ अलिकति बढी, त्यो चाहिँ देखिया।
0: कुन भेगमा धेरै पानी पर्यो, कुन भेगमा अलिक कम पर्यो?
2: पश्चिमका पहाडी भूभागहरू, कोशी प्रदेशका पहाडी भूभाग, बागमती प्रदेशका पहाडी भूभाग, त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा चाहिँ नर्मल जस्तै देखिया छ भने कोशी प्रदेश पहाडी तथा यो तराईका भूभाग, त्यस्तै मध्य प्रदेशका केही स्थानहरूमा चाहिँ यो नर्मल भन्दा चाहिँ कम देखिया।
0: यो वर्ष ढिलो गरी भित्रिएको मनसुन अब बाहिरिँदा पनि लगभग 12 दिन ढिलो बाहिरियो सरदर मिति भन्दा, त्यसले चाहिँ मनसुनी प्रवृत्ति कस्तो बनिरहेको संकेत गर्छ?
2: सुरुमा पूर्वानुमान गर्दाखेरि पनि अब यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ होइन, तर जुन यो लास्टको देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ स्वास्थ्य यो मनसुनको फलको जुन छ नि यो सबै नै अलिकति देशभरि नै बढी देखाएको अवस्था चाहिँ छ। अहिले अब दसैँ अलिकति ढिलो भएर हो, नभए पछिल्लो ट्रेन्ड हेर्ने हो भने चाहिँ विथड्रल चाहिँ अलि लामोसम्म नै बसेकै देखियो।
0: अब पानी परिहाल्यो भने कस्ता पानी पर्छन्? अब दसैँमा वर्षा हुने सम्भावना रहन्छ कि रहन्न मनसुन बाहिरिए पनि अन्य प्रणाली मार्फत?
2: तत्काल चाहिँ केही प्रणालीहरू बन्ने त्यस्तो चाहिँ देखिया छैन, र अलि सक्रिय खालको पश्चिमी वायुकै कारणले कुनै सक्रिय मौसम प्रणाली पनि अहिलेसम्म चाहिँ देखिया छैन। अब चाहिँ अब वर्षा बनाउने भनेको पश्चिमी वायुकै कारणले हो। कुनै अब बंगालको खाडी वा अरब सागरमा चाहिँ कुनै त्यस्ता चक्रवातहरू बनेको खण्डमा चाहिँ हामीलाई असर गर्ने हो होइन, नभए भने त अब यो पश्चिमी वायुकै कारणले वर्षा हुने हो। पश्चिमी वायुको कारणले हुने वर्षाहरूले चाहिँ अब यो माथिल्ला भूभागहरूमा चाहिँ हिमपात गराउने, असिना पानी पर्ने, हावाहुरी, त्यो सम्भावना चाहिँ रहन्छ। मनसुन जस्तो लामोसम्म चाहिँ बस्दैन होइन।
0: उनी छिन् जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल। अब एउटा अन्तर्राष्ट्रिय विषय, युक्रेनले आफ्ना ऊर्जा पूर्वाधारमाथि रूसले गरेको पछिल्लो भीषण आक्रमणबारे पनि सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको बताएको छ। अमेरिकाले भने त्यसको खण्डन गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
3: आक्रमण रातभरि भएको अधिकारीहरूले जनाएका छन्, जसको निशाना कियव र खार्किभ क्षेत्रलाई बनाइएको थियो। बम हमलामा परेर कम्तीमा 6 जना मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात आक्रमण हुँदा पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। अमेरिकी कम्पनी स्पेसएक्समाथि स्टारलिङ्कको संचार सञ्जालमा अवरोध निम्त्याएको आरोप लगाउँदै त्यसले आफ्नो युद्ध मोर्चामा अप्ठ्यारो पुगेको पनि युक्रेनले बताएको छ। बीबीसीका संवाददाता ड्यान जोन्सन भन्छन्, रूसले के, कहाँ र कति बेला आक्रमण गर्दैछ र त्यो कहाँ खस्छ भन्ने जानकारीको निम्ति युक्रेन अमेरिकी सेटेलाइट गुप्तचरीमा निर्भर हुने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचना आदान प्रदान रोकिएको कुरा अस्वीकार गरेका छन्। युरोपियन संघले पनि गुप्तचरी सूचना रोकिएको कुनै संकेत नपाएको बताएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
6: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
8: टाइम चेक।
9: यति बेला रातिको 9 बजेको छ।
10: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
11: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। विपदपछिको पुननिर्माणको लागि 5.5 खर्ब बजेट सिफारिश। सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार, सड़क तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा। पोखराब उद्योग वाणिज्य संघमा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना। उद्योगपति पाण्डेबाट 5 लाखको अक्षय कोष घोषणा। कोशी घोषणा 2083 जारी गर्दै मुख्यमन्त्री सम्मेलन सम्पन्न। प्रमुख प्रशासकीय अधिकृतदेखि मुख्य सचिवसम्म व्यवस्थापन गर्न पाउनुपर्ने माग। दुवै पोखरा दुवै उडान सेवा नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसायी ढुक्क। वर्ष दिनको टिकट बुकिङ खुल्ला। बेगनास्थल पोखरा यातायातको 8 साधारण सभा सम्पन्न। यातायात क्षेत्रलाई व्यवस्थित बनाउन राज्यले यात्रु मैत्री नीति ल्याउनु पर्नेमा व्यवसायीको जोड। अमेरिकाको दोस्रो ठूलो ब्याङ्कलाई 1.84 खर्ब रूपियाँ जरिवाना। फेसबुक टिप्पणीका कारण सुनाइएको मृत्युदण्डको सजाय साउदी अरबले उल्ट्यायो। र एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकले पाए नगद पुरस्कार। प्रतिभा माविमा खेलकुद कार्यक्रम शुरू। उपाधि विजेता खेलाड़ीलाई सम्मान। अविरल वर्षा, बाढ़ी र पहिरो जस्ता मौसमजन्य विपत्तिबाट भएको क्षतिको पुननिर्माण तथा पुनर्स्थापनाको लागि सरकारले 5.59 अर्ब रूपियाँ भन्दा धेरैको बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै बजेट स्वीकृतिको लागि अर्थ मन्त्रालयमा सिफारिश गरिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार विपदपछि तत्काल गरिनुपर्ने र दीर्घकालीन रूपमा सम्पन्न गर्नुपर्ने योजनाहरूलाई मन्त्रालयगत रूपमा वर्गीकरण गरी बजेट माग गरिएको छ। माग गरिएको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार, सड़क तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा छ। भटेकोशी, त्रिशुली, काली गण्डकी र बुढी गण्डकी क्षेत्रका क्षतिग्रस्त सड़क तथा झुलुङ्गे पुल, खानेपानी र सिंचाई आयोजनाहरूको लागि अरबौं रूपियाँ बजेट प्रस्ताव गरिएको उप्रेतीले जानकारी दिनुभएको छ। यस्तै ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण, जलस्रोत मापन केन्द्र र सिंचाई पुननिर्माणको लागि झण्डै 1.94 खर्ब रूपियाँ माग गरिएको छ। सूचना तथा संचार क्षेत्रमा दूरसंचार र इन्टरनेट सेवा पुनः सञ्चालन गर्न 86.5 करोड़ रूपियाँ भन्दा धेरै आवश्यक पर्नेछ। कृषि, स्वास्थ्य, शिक्षा तथा सुरक्षा निकायका क्षतिग्रस्त पूर्वाधार पुननिर्माणको लागि समेत बजेट छुट्याइएको छ। बाढ़ी पहिरोको कारण क्षतिग्रस्त बनेका संरचनाहरूको द्रुत गतिमा पुननिर्माण गरी जनजीवन सामान्य बनाउन यो बजेट प्रभावकारी हुने अपेक्षा गरिएको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनु भएको छ। पोखराजुक वाणिज्य संघले बड़ा दशै, नेपाल सम्बत, तिहार र छठ लगायतका चाड़पर्वको पूर्व सन्ध्यामा आज शुभकामना आदान प्रदान तथा जलपालन कार्यक्रम आयोजना गरेको छ। गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री फडिन्द्र देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कास्कीमा रहेका राजनैतिक दल, प्रशासनिक र सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको साथै संघका पूर्व अध्यक्षहरू, वस्तुगत संघका अध्यक्ष र पदाधिकारी एवं संघमा आबद्ध रहेका उद्योगी व्यवसायहरूको उपस्थिति रहेको थियो। शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रममा उपस्थित पाहुनालाई स्वागत गर्दै संघीय अध्यक्ष सभा गौतमले आउँदै गरेका सबै चाडबाडको शुभकामना दिँदै उपभोक्ताको हितलाई ध्यानमा राखेर व्यवसाय गर्न उद्योगी व्यवसायीसँग आग्रह गर्नुभयो। गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री फडिन्द्र देवकोटाले प्राकृतिक विपत्तिबाट यो क्षेत्र पनि प्रभावित बनेको बताउँदै गण्डकी प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ़ने बताउनुभयो। उहाँले आर्थिक सूचकांकहरूमा गण्डकी प्रदेशको अवस्था सन्तोषजनक नै रहेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्द राजमुलमीले पछिल्ला दिनमा गण्डकी प्रदेशका आर्थिक गतिविधिहरू संकुचनमा परेको दृष्टान्त दिँदै यो प्रदेशलाई अन्य प्रदेशभन्दा अझ समृद्ध बनाउनु पर्नेमा जोड़ दिनुभएको थियो। सो अवसरमा शुभकामना दिन उपस्थित वरिष्ठ उद्योगपति हरिपाण्डेले पोखरा उद्योग वाणिज्य संघका संस्थापकहरूको नामबाट छात्राहरूको लागि 5 लाख रूपियाँको छात्रवृत्ति घोषणा गर्नुभयो। पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चाडबाडले नेपाललाई प्राकृतिक विपत्तिको पीड़ाबाट बाहिर निस्कने शक्ति प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभयो। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी

परदेश प्रहरी समायोजन भौतिक पूर्वाधार र स्रोत साधन अविलम्ब परदेशमा हस्तान्तरण गर्नुपर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको छ। वित्तीय स्वायत्ततातर्फ समानीकरण अनुदानको आकार बढ़ाउन बीचमै अनुदान कटौती नगर्न तथा 6 अर्ब रूपियाँ भन्दा माथिका लगानी परियोजनाको स्वीकृति परदेशबाटै हुने कानूनी व्यवस्था गर्न जोड़ दिइएको छ। यसै गरी कृषि आयकर र ट्राफिक जरिवानाको सम्पूर्ण राजस्व परदेश संचित कोषमा दाखिला हुने व्यवस्थाका साथै प्राकृतिक स्रोत र रोयल्टीको न्यायोचित बाँडफाँडको माग गरिएको छ। परदेशहरूबीच पारस्परिक लाभ र संयुक्त लगानीका आधारमा विभिन्न साझा कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ। यस अन्तर्गत परदेशहरू जोड्ने कृषि तथा सड़क करिडोर, पर्यटकीय परिपथ र विराटनगर पोखरा सुर्खेत भैरवा पोखरा सुर्खेत जस्ता अन्तरप्रदेश हवाई सम्पर्क विस्तार गरिनेछ। विपद तथा जलवायु व्यवस्थापनको लागि कोशी गण्डकी कर्णाली जस्ता अन्तरप्रदेशीय नदी बेसिनहरूको एकीकृत व्यवस्थापन, वास्तविक समयको विपद पूर्व सूचना प्रणाली र संयुक्त उद्धार टोली परिचालन गरिने भनिएको छ। साथै प्रदेशहरूबीच वस्तु तथा सेवाको आवागमन सहज बनाउन दोहोरो कर र प्रशासनिक झन्झट हटाउने निर्णय भएको छ। साझा प्रतिबद्धता र निर्णयहरूको निरन्तर कार्यान्वयन तथा अनुगमनको लागि साथै प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने निर्णय गरिएको छ, जसको अध्यक्षता सम्मेलन आयोजना गर्ने प्रदेशका मुख्यमन्त्रीले गर्नुहुनेछ। मुख्यमन्त्रीहरूले साना तथा टुक्रे आयोजनाहरूलाई निरुत्साहित गर्दै नतिजामुखी बजेट व्यवस्थापन, भ्रष्टाचारप्रति शून्य सहनशीलता र डिजिटल शासन मार्फत नागरिकलाई सरल र सहज सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उक्त घोषणापत्रमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, मधेसका कृष्ण प्रसाद यादव, बागमतीका किरण थापा मगर, गण्डकीका सुरेन्द्र राज पाण्डे, लुम्बिनीका चेत नारायण आचार्य, कर्णालीका मंगल बहादुर साई र सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले हस्ताक्षर गर्नुभएको छ। औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड टीआरएस अनुसार क्राइटेरिया नपुगेका 47 थरीका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ। यही असोज 20 गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय निर्णय अनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिश पत्र लगायतको खारेज गरिएको जनाइएको छ। औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभागले सार्वजनिक सूचना जारी गरी विभिन्न कम्पनीका 47 थरीका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाइएको हो। यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हुँदै आइरहेका ती औषधिको भने बिक्री वितरणमा रोक नलगाइएको जनाएको छ। जोखिम मूल्यांकन सम्बन्धी कागजात सन्तोषजनक भएका औषधिहरूको सन्दर्भमा उक्त औषधिहरूको आपूर्ति श्रृंखलाको सन्तुलन कायम राख्न बढ़ीमा 3 महिनाको लागि उत्पादन पैठारी अनुमति प्राप्त गरेका औषधिहरूको आयात गर्दा सोको प्रज्ञापन पत्र सहित हालको मौजदात विवरण सम्बन्धित उत्पादक पैठारीकर्ताले यो विभागमा अविलम्ब पेश गर्नुपर्नको लागि आग्रह समेत गरिएको छ। नेपाली कांग्रेसको जारी मत परिणाम अनुसार महिला खुल्लातर्फको केन्द्रीय सदस्य पदमा गण्डकी प्रदेशका 4 जना नेत्री विजयी हुनुभएको छ। 15 जनाको कोटा रहेको उक्त क्लस्टरमा गण्डकी प्रदेशबाट गण्डकी प्रदेशसभा सदस्य समेत रहनुभएको स्याङ्जाकी कल्पना तिवारीसहित तनहुकी चिनु पोखरेल, कास्कीकी लक्ष्मी पाण्डे र पर्वतकी मुना भूषाल निर्वाचित हुनुभएको हो। सोही पदमा प्रतिस्पर्धा गरेकी बागलुङको बडीगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा र पोखराकी नम्रता बराल पनि पराजित हुनुभएको छ। 15 जना केन्द्रीय सदस्यको लागि भएको निर्वाचनमा 36 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनको क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुल्लातर्फको मतगणना कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ। सार्वजनिक मतपरिणाम अनुसार महिला खुल्लातर्फ वासना थापाले सर्वाधिक 5,193 मत प्राप्त गरी पहिलो स्थान हासिल गर्नुभयो। यस्तै 3,970 मतसहित उर्मिला थपलिया दोस्रो र 3,906 मत ल्याएर निमागिरी तेस्रो स्थानमा विजयी हुनुभएको छ। अन्य विजयी उम्मेद्वारहरूमा कुसुम देवी थापा 3,250 मतका साथ चौथो र धनाकुमारी खतिवड़ा 3,231 मत प्राप्त गरी पाँचौं स्थानमा रहनु भएको छ। चर्चित लोकगायिका तथा लोक दोहरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापा मगर पनि यसै समूहबाट केन्द्रीय सदस्यमा चुनिनु भएको छ। प्राप्त मत विवरण अनुसार अनिता देवकोटाले 2,853 मत पाउनु भएको छ। रीता सेन ओलीले 2,700, सृजना अधिकारीले 2,658, मुना भूषालले 2,514 र गीता सन्त्यालले 2,420 मत पाउनु भएको छ। स्याङ्जाकी कल्पना तिवारीले 2,363, रीता थापा मगरले 2,308, गंगा दाहालले 2,298 र उमा दाहालले 2,215 मत ल्याएर केन्द्रीय सदस्यमा आफ्नो स्थान सुरक्षित गर्नुभएको छ। विजयी हुने अन्य सदस्यहरूमा चिनु पोखरेल पनि हुनुहुन्छ। निर्वाचनमा विनिता खड्काले 2,866 मत प्राप्त गरी विजयी हुने सूचीमा पर्नुभएको छ, तर उहाँमाथि मुद्दा विचाराधीन रहेकाले निर्वाचन समितिले उहाँको विजयी घोषणा भने होल्डमा राखेको छ। फ्लाइ दुबईले असोज 7 गतेदेखि शुरू गरेको दुबई पोखरा दुबई उडान सेवा नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ।

0: रूपमा छ महिनाका लागि टिकट बुकिङ खुल्ला गरेको फ्लाइ दुबईले सन् 2027 अक्टोबर 30 सम्मलाई बुकिङ खुल्ला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुलाइएको हो। फ्लाई नमस्ते ट्राभल्सका संचालक पोमनारायण श्रेष्ठले दुबई पोखरा दुबई उडान शुरूआतमै उत्साहजनक रहेपछि फ्लाइ दुबईले बुकिङ अवधि बढ़ाएको बताउनु भएको छ। चाडबाडको समय भएकोले दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जानेको संख्या केही कम रहेको छ। चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको संख्या बढ़ने पर्यटन व्यवसाय श्रेष्ठले बताउनुभयो। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष समेत रहनुभएका उहाँले फ्लाइ दुबईको उडानलाई सफल बनाउन सबै पक्षको सहयोग र सहकारीको खाँचो रहेको बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतले असोज 7 गते यता मौसमी खराबीको कारण फ्लाइ दुबईको एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको बताउनुभयो। फ्लाइ दुबईको उडान तालिका अनुसार जहाज हरेक दिन साँझ 6:15 बजे पोखरा अवतरण र 7:15 बजे दुबई प्रस्थान गर्दै आएको छ। गत सोमबारसम्ममा फ्लाइ दुबईको उडान मार्फत 3,113 यात्रु दुबईबाट पोखरा आएको र पोखराबाट 1,423 यात्रु दुबई प्रस्थान गरेको जनाइएको छ। फ्लाइ दुबईको उडानलाई प्रभावकारी बनाउन लागि परेका पोखराका पर्यटन व्यवसाय लगायत सम्बन्ध पछि उडान दिगो हुनेमा विश्वस्तसँगै उत्साहित रहेको पाइएको छ। टिकट बुकिङ उत्साहजनक रहेपछि टुर्स एण्ड ट्राभल्स व्यवसायमा पनि उडान नियमित हुनेमा आशा जागेको छ। यो उडानबाट आउने यात्रुलाई लक्षित गरी होटल रेस्टुरेन्टले विभिन्न सहुलियत योजना ल्याएका छन्। फ्लाइ दुबईले हाल 165 यात्रु क्षमताको बोइङ 737 म्याक्स 8 जहाजबाट दुबई पोखरा दुबई उडान गर्दै आएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू गर्ने फ्लाइ दुबई पहिलो वायुसेवा कम्पनी हो। फ्लाइ दुबईको उडान शुरू भएसँगै दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकसँग पोखराको हवाई सञ्जाल विस्तार भएको छ। त्यसबाट दीर्घकालीन रूपमा पोखराको पर्यटन व्यवसाय रोजगारी र समग्र आर्थिक गतिविधिका महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ। सन् 2023 जनवरीदेखि सञ्चालनमा आएको विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाइएको केही समयमै फ्लाइ दुबईले उडान शुरू गरेको हो। दुबई पोखरा दुबई उडानका लागि गत जेठ 25 गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको थियो। सरकारले अन्तर्राष्ट्रिय उडानको लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छूट दिएको छ। विक्रम सम्वत 2085 भदौ मसान्तसम्मको लागि विमानस्थलमा पार्किङ ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिइएको छ। यस्तै ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूटको व्यवस्था छ। कास्कीको बेगनास्थल तथा आसपासका क्षेत्रबाट पोखरासम्म बस सेवा सञ्चालन गर्दै आएको बेगनास्थल पोखरा यातायात प्रणालीको 8 वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद सिटौलाले यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु यातायात व्यवसायको प्रमुख दायित्व भएको बताउनुभयो। उहाँले समयअनुसार सेवा सुधार गर्दै यातायात क्षेत्रलाई प्रभावकारी र भरपर्दो बनाउन व्यवसाय लागिरहेको उल्लेख गर्दै राज्यले यातायात व्यवसाय तथा यात्रु मैत्री वातावरण सृजना गर्नुपर्नेमा जोड़ दिनुभयो। निजी क्षेत्रबाट सवारी साधनमा 63-64 लाख रूपियाँ लगानी रहेको प्रसंग उल्लेख गर्दै अध्यक्ष सिटौलाले देशको वर्तमान परिस्थिति र सड़कको अवस्थाको कारण यातायात व्यवसाय समस्यामा परेको बताउनुभयो। यातायात क्षेत्रको दिगो विकास र व्यवसायको लगानी सुरक्षित गर्न राज्यले उपयुक्त नीति तथा नियम निर्माण गर्नुपर्ने उहाँको सुझाव थियो। कार्यक्रममा महासंघका केन्द्रीय द्वितीय उपाध्यक्ष एन कुमार साईले देशका विभिन्न दुर्गम क्षेत्रका नागरिकलाई शहरसम्म पहुँच पुर्याउन यातायात व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। यातायात सेवालाई सुरक्षित बनाउन व्यवसायी चालक सहचालक राज्यका सम्बन्धित निकाय र स्वयं यात्रु पनि जिम्मेवार हुनुपर्नेमा उहाँले जोड़ दिनुभयो। त्यसै गरी महासंघका केन्द्रीय तृतीय उपाध्यक्ष केदार पौडेलले यातायात क्षेत्रमा व्यवसायको प्रत्यक्ष लगानी रहे पनि यसको महत्व राज्य र यात्रुसँग समेत जोड़िएको बताउनुभयो। यातायात व्यवसायलाई सार्वजनिक सेवासँग जोड़ेर हेर्नुपर्ने धारणा राख्दै उहाँले यस क्षेत्रको संरक्षण र प्रवर्धनमा सबै पक्षको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका अधिकारी पराजुलीले गाउँमा उत्पादित वस्तु शहरसम्म पुर्याउने र शहरका वस्तु गाउँसम्म लैजाने काममा यातायात व्यवसायको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। ग्रामीण अर्थतन्त्र र बजारको सम्बन्ध जोड्ने यातायात क्षेत्रलाई राज्यले व्यवस्था गर्न नहुने उहाँको भनाइ थियो। वक्ताहरूले यातायात सेवालाई सुरक्षित भरपर्दो र व्यवस्थित बनाउन व्यवसायी सरकार तथा यात्रुबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: Extreme energy drink.
1: Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

राती 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पनि स्वागत छ। अब बाँकी प्रसंग, युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रणाली युआरएलले दशैं र तिहारको अवसरमा चाडपर्व अफर सार्वजनिक गरेको छ। यसपालिका चाडपर्वको अवसरमा युआरएलको मुख्य कार्यालय र सबै शाखामा युरिक एसिड, मधुमेह वा रगतमा हुने खराब वस्तु टीजी मध्ये एक जाँच सित्तैमा गरिनेछ। युआरएलका प्रबन्ध निर्देशक गणेश प्रसाद गोइरालाले कार्तिक महिनाभर कायम रहने चाडपर्वको अफरमा अरू सबै प्रकारको रक्त परीक्षणमा पनि विशेष छूट दिइने जानकारी दिनुभएको छ। युआरएल पोखराको न्यू रोडमा रहेको गण्डकी प्रदेशको पहिलो र एकमात्र आईएसओ प्रमाणपत्र रेफरेन्स ल्याब हो। यसले गण्डकी प्रदेशका 8 जिल्लामा 24 शाखा मार्फत सेवा प्रदान गरिरहेको छ। 13 वर्ष अघि स्थापना भएको युआरएलले विभिन्न संघ संस्थासँग सहकारी गरी अहिलेसम्म 241 निशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको युआरएलका अध्यक्ष ठाकुर प्रसाद पन्तले बताउनु भएको छ। पोखरा 26 रहेको सनराइज क्लबले राखेको 9 खुल्ला रक्तदानमा 40 युनिट रगत संकलन भएको छ। क्लबको आयोजना र सुन्दरी बजार टोल विकास संस्था, सृजना महिला समूह र लायन्स क्लब अफ पोखरा अर्गौंको सहकार्यमा हरेक वर्ष राखिँदै आएको खुल्ला रक्तदानमा 40 युनिट रगत संकलन भएको हो। पहिलो रक्तदाता कमला न्यूपानेलाई ब्लड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका 26 वडाध्यक्ष नरेन्द्र थापाले क्लबले रक्तदानको साथै वार्षिक रूपमा सामाजिक क्षेत्रमा देखाएको अग्रसरता समाजको लागि उदाहरणीय कार्य भएको बताउनुभयो। आगामी दिनमा क्लबले गर्ने सामाजिक उत्तरदायित्वको काममा वडाले सहकार्य गर्दै जाने धारणा उहाँले राख्नुभएको थियो। सो अवसरमा क्लबका सल्लाहकार रामकृष्ण जीशी, सृजना महिला समूहका अध्यक्ष सृजना जीशी र सुन्दरी बजार टोल विकास संस्थाका अध्यक्ष रमेश जीशी लगायतले रक्तदानको महत्व र उपयोगिताको बारेमा जानकारी गराउँदै स्वच्छ र निरोगी भएर बाँच्नको लागि 3-3 महिनाको अन्तरमा रक्तदान गर्दा राम्रो हुने विचार राख्नुभएको थियो। क्लबका अध्यक्ष सूर्यनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विनोद कार्कीले गर्नुभएको थियो। शेयर बजार लगातार 5 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 21.32 अंकले बढ़ेर 2621.26 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढ़ेकोमा बैंक, विकास बैंक र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम पनि घटेको छ। हिजो 4 अर्ब 73 करोड़को कारोबार भएकोमा आज 354 कम्पनीको 1,16,00,000 शेयर 4 अर्ब 13 करोड़ रूपियाँमा किनबेच भएको छ। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत आजदेखि यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो। यस वर्ष औषध मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ।

अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय प्रसंग अमेरिकी अर्थ मन्त्रालयले सम्पत्ति शुद्धिकरण निवारण तथा प्रतिबन्ध सम्बन्धी कानूनहरूको उल्लंघन गरेकोमा बैंक अफ अमेरिकालाई 1.21 अर्ब डलर अर्थात 1,84 अर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। अमेरिकी अर्थ मन्त्रालयका अनुसार देशको दोस्रो ठूलो बैंकले 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल रहेको थियो। यसमध्ये 1 अर्ब डलर बराबरको कारोबारले राष्ट्रिय सुरक्षा तथा अवैध वित्तीय कारोबार सम्बन्धी जोखिम खड़ा गरेको मन्त्रालयको भनाइ छ। यति ठूलो आकारको बैंकले सम्पत्ति शुद्धिकरण निवारण र प्रतिबन्ध सम्बन्धी आफ्ना दायित्वहरू पूरा गर्न असफल हुँदा यसको परिणाम बैंकको दायराभन्दा धेरै परसम्म पुग्ने र सम्पूर्ण अमेरिकी वित्तीय प्रणालीलाई अवैध वित्तीय कारोबार सम्बन्धी गम्भीर जोखिममा पार्ने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताउनु भएको बीबीसीले जनाएको छ। आफ्नो टोलीले नियामक निकायहरूले उठाएका विषयहरू सम्बोधन गर्न आवश्यक काम पूरा गर्ने दिशामा उल्लेखनीय प्रगति गरिसकेको र यसप्रति प्रतिबद्ध रहेको बैंक अफ अमेरिकाले बताएको छ। अर्थ मन्त्रालयका अनुसार बैंकले आफ्ना आन्तरिक नियन्त्रण प्रणालीको सट्टा कानून कार्यान्वयन गर्ने निकाय र अन्य वित्तीय संस्थाहरू जस्ता बाह्य पक्षहरूबाट आउने सोधपूछमा अत्याधिक भर परेको थियो। फेसबुकमा गरेको टिप्पणीको कारण मृत्युदण्डको सजाय पाएका श्रीलंकाकी आप्रवासी कामदारको सजाय साउदी अरबको सर्वोच्च अदालतले बदर गरेको छ। साउदी अरबको पुनरावेदन अदालतले इस्लाम धर्म र पैगम्बर मोहम्मद विरूद्धको टिप्पणीको लागि इस्निन्दाको कसुरमा दोषी ठहर गरेपछि 27 वर्षीय अनुजन शिवरासालाई गएको सेप्टेम्बर महिनामा मृत्युदण्डको सजाय सुनाइएको थियो। यो घटनाले श्रीलंकामा ठूलो हलचल मचाएको र श्रीलंकाले क्षमादानको प्रयासका लागि कूटनीतिक पहलहरूलाई अघि बढ़ाएको बीबीसीले जनाएको छ। साउदी अरबको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय खारेज गरेको श्रीलंकाका उप विदेश मन्त्री अरूण हेमाचन्द्रले फेसबुक पोस्ट मार्फत जानकारी दिनुभएको छ। त्यो पोस्टमा उहाँले दुवै देशका अधिकारी तथा कानूनी टोलीहरूलाई उनीहरूको प्रयासका लागि धन्यवाद पनि दिनुभएको छ। गएको जून महिनाको अन्त्यतिर हिन्दू तीर्थयात्रीहरूको पछि लागिरहेको एउटा कुकुरलाई एक युवा मुस्लिम पुरूषले लात्ती हानेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएपछि अनलाइनमा धार्मिक बहस निम्त्याइएको थियो। कुराकानीका क्रममा एक प्रयोगकर्ताले हिन्दू देवी देवताबारे अपमानजनक टिप्पणी गरेका थिए, जसको जवाफमा शिवरासाले पैगम्बर मोहम्मदको अपमान गर्दै तमिल भाषामा प्रतिक्रिया दिएका थिए। शिवरासाले तुरन्तै त्यो टिप्पणी हटाएर माफी माग्ने भिडियो पोस्ट गरे पनि त्यसको स्क्रीनशट उनका रोजगारदाता र साउदी अधिकारीहरूको जानकारीमा पुग्यो, जसका कारण गएको जुलाई महिनामा उनी पक्राउ परेका थिए। थप कानूनी कार्यवाही हुने वा नहुने तथा शिवरासा कति समयसम्म हिरासतमा रहने भन्ने कुरा स्पष्ट छैन। उहाँलाई शुरूमा अल अहसा फौजदारी अदालतले 5 वर्षको जेल सजाए र 30 लाख साउदी रियल अर्थात 12 करोड़ रूपियाँ भन्दा धेरै जरिवानाको फैसला सुनाएको थियो। शिवरासाको मुद्दाका सम्बन्धमा साउदी अरबसँग कानूनी वार्तामा संलग्न श्रीलंकाली सांसद फाइजर मुस्तफाले सर्वोच्च अदालतको पछिल्लो फैसलाको समीक्षा भइरहेको बताउनु भएको छ। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कार्यदेका तेन्जिङ शर्मा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको छ। यसअगाडि असोज 23 गते मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। सरकारले तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराएको छ। त्यस्तै कबड्डी टोलीका खेलाड़ीले झनै 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनधारीले झनै 65,000 रूपियाँ प्राप्त गर्नुभएको छ। नेपाली महिला टोलीले लगातार दोस्रो पटक कास्य जितेको हो। कर्णाटकका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ। पालिखेचोक स्थित प्रतिभा माध्यमिक विद्यालयमा बुधबारदेखि वार्षिक खेलकुद कार्यक्रम शुरू भएको छ। आन्तरिक रूपमा विभिन्न समूह बनाएर विद्यार्थीले उक्त कार्यक्रममा भाग लिनेछन्। त्यसबाहेक विद्यालयले एक कार्यक्रम गरी पोखरामा आयोजित विभिन्न खेल प्रतियोगिताका उपाधि विजेता विद्यार्थीलाई सम्मान समेत गरेको छ। विद्यालयले केही समय अगाडि पोखरामा आयोजित 5 औं मंजूबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगिता जितेको थियो। त्यस्तै कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको 22 औं इन्द्रबहादुर गुरूङ मेमोरियल अन्तर स्कूल ब्याडमिन्टन प्रतियोगितामा प्रतिभामा भी उपविजेता बनेको थियो। ती दुवै प्रतियोगिताका विद्यार्थीलाई बुधबार आयोजित कार्यक्रममा सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक राकेश जोशीले विद्यालयले यो समयमा हरेक वर्ष खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको र यो वर्ष पनि निरन्तरता दिएको बताउनुभयो। विद्यालयले यसअघि नै क्रिकेट, फुटसल, ब्याडमिन्टन, टेबल टेनिस, चेस लगायतका खेलहरू सम्पन्न गरिसकेको उहाँले बताउनु भएको छ।
विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यालयभित्र हुने प्रतिस्पर्धा मात्र नभई बाहिरी प्रतिस्पर्धामा समेत विद्यालयले खेल क्षेत्रमा अब्बलता साबित गरेको बताउनुभयो। प्रमुख अतिथि पोखरा नौका वडा अध्यक्ष दिपेन्द्र मर्सानीले खेलकुदको माध्यमले विद्यार्थीको पढ़ाईसँगै उनीहरूको मानसिक शारीरिक तथा अनुशासनमा पनि योगदान दिने बताउनुभयो। विद्यालय संचालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले विद्यालयले शिक्षा क्षेत्रमा फड्को मारेसँगै खेल क्षेत्रमा पनि भिन्दै पहिचान बनाएको बताउनु भएको थियो। राति 9 बजेको अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। विपदपछिको पुननिर्माणको लागि 5.5 खर्ब बजेट सिफारिश, सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार, सड़क तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा। पक्राउद्योग वाणिज्य संघमा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना, उद्योगपति पाण्डेबाट 5 लाखको अक्षय कोष घोषणा। कोशी घोषणा 2083 जारी गर्दै मुख्यमन्त्री सम्मेलन सम्पन्न, प्रमुख प्रशासकीय अधिकारीदेखि मुख्य सचिवसम्म व्यवस्थापन गर्न पाउनुपर्ने माग। दुवै पोखरा दुवै उडान सेवा नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसायी ढुक्क, वर्ष दिनको टिकट बुकिङ खुल्ला। विघ्नस्थल पोखरा यातायातको 8 साधारण सभा सम्पन्न, यातायात क्षेत्रलाई व्यवस्थित बनाउन राज्यले यात्रु मैत्री नीति ल्याउनु पर्नेमा व्यवसायीको जोड। अमेरिकाको दोस्रो ठूलो बैंकलाई 1.84 खर्ब रूपियाँ जरिवाना, फेसबुक टिप्पणीका कारण सुनाइएको मृत्युदण्डको सजाय साउदी अरबले उल्ट्याए, र एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकले पाए नगद पुरस्कार। प्रतिभा माविमा खेलकुद कार्यक्रम शुरू, उपाधि विजेता खेलाड़ीलाई सम्मान। हवस् त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अनुपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: 3-in-1 perfume like fragrance. नेपालीहरुको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापन दाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: फाइनली नेपाल पुग्यौं हामी।
2: Dad, Nepal smells different.
1: It's home.
3: Wow.
1: Bua, doge.
3: Bhagya bani bhai baba.
1: Ghar ko rang naya ho ra.
3: Timi yahi huda gareko.
1: 12 barsha ekdam naya jastai cha. Samay badlincha, zindagi badlincha. Tara maya ra ghar ko rang rahi rahancha. Berger Weathercoat Long Life. यसको पिउ र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्ज पेन्ट रंग रहिरहन्छ।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
4: फोन 061-572-648-572-849।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: नेपालीको गौरव,
9: नेपालीको पहिचान,
8: पालिखले ढाका टोपी,
9: जसले शिरको शोभा बढाउँछ।
8: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
10: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
8: पालिखले ढाका टोपी, महेन्द्रपुल हुलाक कार्यालय नजिकै पोखरा। फोन 526-483।
9: हामी गर्व गर्छौँ हाम्रो वेशभूषामा।
8: हामी गर्व गर्दछौँ पालिखले ढाका टोपी।
11: दिपेनयन आँखा घर क्लिनिक प्राली।
4: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिपेनयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
11: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी लामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-36-816।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला रातिको 10 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज को आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।